0: पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एज र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ भन्न चाहन्छु। हस् धन्यवाद।
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजेश सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन, त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
2: धन्यवाद दिवस सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ छाउछाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण घसघाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरूसँग हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन. यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन. अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल हो होइन. अहिलेसम्म थुप्रो डायरियल केसेस फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन. यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म. त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ. कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ. त्यसलाई पनि बिस्तारै गर्छ. यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन. त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्. त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने. त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ.
1: पक्कै पनि यो महासङ्कटमा सेवा सबैभन्दा ठुलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो. हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ. त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहनसहनले कति असर पार्दो रहेछ होइन. कुसको श्राप बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन. त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ. यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ?
0: अब यो चाहिँ एकदमै ठुलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ. त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न. अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने. हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले केही चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने. त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरूलाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन गाउँ छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र
3: अब यो हिजो अघि सरले सेयर गर्दै हुनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो। र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै राजना सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन। जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने। र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहुसरोकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो। र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, एउटा मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ। र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठुलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ। र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ। र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या, अब त्यसपछि बिरामी हुने पोषणको न्यू, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि। र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन्, जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू, तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्त्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले बिहानको ठिक 6 बज्यो।
6: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
7: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
6: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
7: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
6: सरल प्रक्रिया, सुलभ ब्याज दर,
7: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दार्मा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
2: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देखियो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा को बारे जान्छ। त्यसले गर्दा स्कब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट हुन्छ जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
3: संसदको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्षे अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दाहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% माने त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% माने 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 40 वर्ष सेवा अवधि पूरा गरेकालाई एकपटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर 30 वर्ष सेवा वा 60 वर्ष उमेरपछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै बृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति अन्तरतह प्रतियोगिता थप कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस आर्य थारू मुस्लिम अपाङ्गता भएका समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा दुई पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्नै पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
1: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्ष भन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन, मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाइ धारणा,
4: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
1: फ्लाइ दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउन्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ। संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो, तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन्, त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समानुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा सुरज कौलले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायुसेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै ले उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला 2 महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता, सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
3: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नुभएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाडामा लिएका थप 8 गरी 20 गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुण्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेशुङ्गा नगरपालिका 8 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय माला खेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रय स्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्दले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरियासँगको विश्वास पुनस्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
3: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्? हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलायो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
12: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उतिखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
4: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न आफू सहभागी बन्न तयारै छ।
12: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा त्यसकै व्यवस्था छैन। जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि, त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
12: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै घटा। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो। अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातोतारसित त निर्देशिकाले नै काम गर्छ, होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौ,
12: अहिले पनि विशेष समिति त गठन
4: भयो, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
3: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्याल,
4: सन्टु गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी।

0: यो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
1: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
0: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश।
1: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै।
0: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
1: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनीतिक दलहरूभित्रको किताकाट र विवाद, जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाइरहेको विषयमा व्यङ्ग गर्न खोजिएको छ। यहाँ 2 व्यक्तिहरू छन्, खुल्ला मैदान जस्तो देखिन्छ, तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ 2 अलिकति पाको उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना, र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन्। तीतर्फ हेरेर ती दुब्ला पातला जस्ता देखिने पाको उमेरका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस, गएको चुनावमा जुलुस निकालौं न त भन्दा सातो जाने न कुरा गर।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलीलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला, विज्ञ सहितको छलफल गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौं।
1: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ी गएको एक महिना बितिसकेको छ। सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनः प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ।
0: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन्। फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन। अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्। भोटेकोसी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन

0: राईको विचार सुन्नु।
1: भोटेको सी रसुवा बाढीको त भन्दा दर्दनाक क्षेत्र नै अगाडि छ। यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौँ यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन्। एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौँ या चाहिँ हिमपहिरो बाट उत्पन्न भएको बाढी जसको लिड टाइम सूचना थापाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो। 8:45 जब हामीले यो सूचना थाहा पायौँ हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9:04 चाहिँ एसएमएस पुस गर्ने मौका पायौँ तल्लो तटीय क्षेत्रमा। त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्यालकुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ भाव आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो। हालाकि हामीले सूचना पनि सम्प्रेषण गर्यौँ र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ। र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8-11 भयौँ जसमा चाहिँ यो बंगालको खाडीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो। त्यसको लागि चाहिँ हामीलाई केही बढी समय थियो। 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौँ। 3 गते 4 गते 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए। बाढी पूर्वानुमान शाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं। केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं। सायद त्यसको कारणले पनि हुन सक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो हुन त भयो दुःखद घटनाहरू केही त भए। खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ। त्यसपछाडि त्यस्तै बाढीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। हामीले जारी गरेर एउटा एडक बेसिस जस्तो गरेर चलाइचिरहेछौँ अहिले होइन यस्तोमा यस्तो गर्ने भनेर। तर त्यो चाहिँ मेरो विचारमा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ पुलभरि मान्छे चाहिँ बसिरहेछ त्यो त खतराको त सबैभन्दा ठुलो चिज त त्यही भइदिने होइन। अरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन्ड हुनु पर्यो के।
2: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुले।
3: कम्तीमा पनि सन् 2008 कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू बेहोर्यौं जो मौसम वा जल वा मौसम जन्य चाहिँ विपद थियो र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौं र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड अहिले देखिएको छ त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी पटक पनि बन्नेवाला छ र परिमाण पनि त्यसको चाहिँ ठूलो हुन्छ। त अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ। तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ। कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेकोशी बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन। त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेको जस्तो देखिन्छ। सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट ओरेन्ज अलर्ट रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेको छ त्यो हामीले गरिरहेको छ। तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ भने। अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन। हामीले एसएमएस पुस गर्यो थाहा पाएको विदिन 10 मिनट पुस गरेको तर 10 मिनटमा बाढीले 10 किलोमिटर भन्दा बढी ट्राभल गरिसकेका थियो डिस्ट्रोय गरिसकेका थियो भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम इनस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोसी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता त्यहाँ देखिन्छ र सँगै यो विपदको लागि चीन नेपाल र भारत नेपाल र भारतको बीचमा केही हदसम्म हाम्रो पुरानो सम्झौताहरू छन् काम गरिरहेको छ तर चीनसँगको समन्वयलाई चाहिँ एकदमै थप प्रभावकारी बनाउनु पर्ने र त्यसमा दुई देशीय सम्झौतामा पुग्नुपर्ने पनि एउटा ठूलो खाँचो चाहिँ देखिया छ।
0: सरकारले बेपत्ता नागरिकको विवरण स्थानीय तह र जिल्ला प्रशासन मार्फत प्रमाणीकरण गर्ने तथा विशेष कार्यविधि मार्फत राहत र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। बाढ़ीबाट घरबार गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकार बीचको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता औंलाउँदै आएका छन्। बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकार बीच पनि समन्वय आवश्यकता हुन्छ।
2: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोसी बाढ़ीबाट के कस्तो सिकाई भयो र के कस्तो सुधार आवश्यक छ? विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं।
4: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकारी श्रेष्ठ। भण्डारण गरिने खालको अथवा जल भण्डारण अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौं त्यो 14-15 चाहिँ विद्युत प्रियहरू त्यहाँ बनिरहेको रहेछ। त्यसबाट अब थप चाहिँ हिम पहिरो पनि आउनु त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो स्पिड झन् बढ्दै गयो त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी नियन्त्रणमा के हुनुपर्ने रहेछ भन्दाखेरि यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनुपर्छ एउटा नम्बर। अर्को भनेको त्यहाँ क्षति भयो बालीको क्षति बसोबासको क्षति मानव क्षति अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ। लाखौं चाहिँ जग्गा जमिन क्षति भयो बाली क्षति भयो मानव क्षति भयो त्यो सबै कुरा भयो। अर्को भनेको तनैला बनाइन्छ त्यो तनालाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
5: एनडीआरएफ निकाय संस्थानको यो कोअर्डिनेटेड भएन कि बाढीको त चाहिँ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउने भन्ने कुरा अनि पहिरोको चाहिँ सकिसकिसकेन एउटा त्यो टनेलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
6: म सुजन सुवेदी म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले तीन दिनसम्मको पूर्वानुमान गर्छौँ होइन तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर 7 दिनको भन्नुभयो हामीले त सब सिजनलमा जानु छ हामीले सिजनलमा जानु छ त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन यी कुराहरू अझ छन्। र अर्को कुरो कानूनी रूपमा कुरा गर्नुपर्दा जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भन्ने हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको जस्तै यो दिम्न त भन्ने छ त्यो तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर स्पेसिफिक भएर हामीले अझ क्लाइमेट सर्भिसेसहरू पनि दिन सकौँ वा वेदर सर्भिसेसहरू पनि दिन सकौँ भनेर डब्ल्युएमओ ओल्ड मेट्रोलोजिकल अर्गनाइजेसनको अवधारणा अनुरूप चाहिँ हामीले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि बनाएर सेक्टर स्पेसिफिक भएर पनि उहाँहरूसँग सँगै बसेर यो सर्भिस चाहिँ हामीले दिनुपर्छ भनेर एक प्रकारको त्यो कोअर्डिनेसन गरेर सर्भिस दिनुपर्छ भनेर चाहिँ अब हामी नेपालमा पनि हामीले चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस बनाउनुपर्छ भनेर हामी लागिरहेका पनि छौँ।
7: म सूर्यबहादुर थापा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड त्यसको केन्द्रीय अध्यक्ष यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार ऐन 2039 थियो त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो सरकारलाई बुझाउनलाई मान्यजीवहरूलाई बुझाउनलाई र बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर जुन चाहिँ 74 आयो होइन 74 आयो र हामीले त्यही बेलादेखि भनेको थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन एउटा छुट्टै युनिट चाहियो नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस् अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्न त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्यो सँगको अन्डरगर भयो भने सबैलाई कोर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
8: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ नि इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेको छ, नेपाल सरकारले जे गरिरहेको छ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ नि त्यो तर आफ्नै क्षमता अभिवृद्धि पनि इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज संस्था राखियो तर अलिक सेन्ट्रलाइज छ। तीन तहको सरकारको लागि बागमती प्रदेश प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बीचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्न पर्ने अटोमेटिक बस्न पर्ने किसिमको कानूनहरू हामीसँग।
0: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकार्यका मुख्य प्रावधानहरू विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076मा आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रभाव गर्ने प्रणालीको विकास तथा संचालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम, पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
0: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानुने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
9: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेषतः रसुवाको भोटे कोशी विनाशकारी बाढीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकार्यका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महर्जी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदज्यूहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरितो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनुको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
10: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिया छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेका छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो, कतिको डेथ भएको थियो भनी कन्फर्म हुन्छ। त्यही बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ, अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन, बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि बढेको छ जसमा चाहिँ तीनटा कानूनहरू हाम्रो विपद सम्बन्धी ऐन, देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून, तीनटा कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ यकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सर मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने,
9: क्षति भएको अथवा बगर बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो अथवा आज जो मान्यजो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ।
10: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ, सिफारिस गर्नुपर्ने हुन्छ, तर कानुनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नबनेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने भोग चलन गर्ने विषय छ भने फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ अलिकति कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिकति जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानज्यूलेको बाट पनि आइसकेको छ, हामी सबै धेरै निकाय सरकारी चाहिँ के चाहिँ गरिरहेको छ भन्दा सबैभन्दा ठूलो कुरो चाहिँ जनताको जीव धनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट प्रशासन अहिलेसम्म त्यो कानुनी रूपमा चाहिँ आउने भएको।
9: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौँ। अहिलेको पछिल्लो विवादले एउटा हेर्ने परम्परागत विचार धारणा थियो त्यो सायद परिवर्तन हुँदै गयो। सुरुमा म एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ, तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? छोटकरीमा राख्न अनुरोध गर्दछु।
11: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौ भने फेरि अर्को आँखी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
9: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
11: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौं। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, राहत उद्धारसित त निर्देशिकाले नि काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनाएको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ,
9: प्रधानमन्त्री
11: कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
9: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्न म अनुरोध गर्दछु।
12: विपद प्राधिकरणलाई चाहिँ तान्त्रिक मातातै राख्न पर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकारको निकाय बीचको समन्वय गर्नुपर्नेको कारणले पनि यो इम्पोर्टेन्ट छ, सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, हामीलाई त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन।
9: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो यो कानून हामीले बनायौँ भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ?
12: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छ छैन थाहा छैन, मलाई संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनि नै सकेको छ र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौँ र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि चाहिँ कतिपय कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्, भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ, त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर अनि त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ कि हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि। अब हामी त हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
9: श्रीराम न्यौपाने जो भोटेकोशी बाँधेपछि धेरै सूचना धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिज्यूको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिज्यू आफै पनि खट्नुभयो, एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनुभयो। अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनु भयो, आफ्नो विचार राख्नको लागि मान्यज्यूलाई अनुरोध गर्दछु।
13: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्, यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ, त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो, त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि। अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन, त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै सक्रिय बनाउने बित्तिकै त्यो कानूनको अन्डरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ। अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ। थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ, डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ, अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानून छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर। अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो, अब अहिलेको युगमा सेटेलाइट सिस्टम नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ, अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ होइन, अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ, अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ।
9: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ,
13: यो विषयमा
9: हामीले के कुरा सुधार गर्नुपर्छ?
13: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन, के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, यदि सेरिज अफ जलविद्युत आयोजना बनेर दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभलभन्दा तल कहिल्यै पनि नदी जाँदैन। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो, उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
9: हामीसँग माननीय सरस्वती लामाज्यू हुनुहुन्छ। कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी म मानिजुला हुनुहुन्छ।
14: यस हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन, त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ। त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गई नै हाल्यो, धेरै नै अब गयो, आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन। तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ, बित्नु भयो नि होइन। अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनलभित्र भएको उहाँहरूलाई चाहिँ समयमा उद्धार गर्न सकेको भए सायद त्यति धेरै क्षति हुन्थेन होला, क्षति न्यूनीकरण हुन्थ्यो होला भन्ने मेरो विचार हो है। अब यस्तो हो, हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो, हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो, तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो, हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो, हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो, हाम्रो हातमा त छैन। हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो। अब हामीले सदनमा बोल्ने हो, हामी सदनमा कुरा राखिदिन्छौँ। हजुर हजुर, हामी संसदमा उठाउँछौ, कानून समितिमा पनि भएको भएर म त्यहाँ पनि कुरा राख्छु।
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
0: विचार तथा प्रश्न सहित saajakhabar@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01-5268-661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
2: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
0: नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: Patagonia.
1: Extreme energy drink.
2: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
3: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
2: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
3: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
2: सरल प्रक्रिया, सुलभ ब्याज दर,
3: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: रामेश्वर रिमाल, अब किसान र कृषिका लागि नै मौसम अति धेरै चासोको विषय बन्ने गरेको छ। यो हप्ताको मौसम कस्तो रहला भन्ने पनि अहिले ठ्याक्कै चासोको बेला परेको छ। कतिपय अवस्थामा चाहिँ भोलिदेखि फेरि पनि पानी पर्दैछ कि भन्ने कुराहरू पनि चलिरहेका छन्। अब यसलाई चाहिँ अलिकति किसानले बुझ्ने गरी भाषामा यो हप्ताको मनसुन कस्तो रहला त?
1: हजुर, एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो र सँगै केही दिन अगाडिको जुन ठूलो वर्षा भयो त्यसले गर्दा पनि सबैलाई चासो पनि भएको छ। कतिको चाहिँ त्यो बेलामा धान भित्र्याउने अवस्थामा भएको, केही दिन पर्खिनु भयो, अझै पर्खिँदाखेरि चाहिँ झनै नोक्सानी हुने हो कि भन्ने उहाँहरूलाई चासो पनि छ। हामीले नेपाल मौसम विज्ञान विभागको सूचनालाई उहाँहरूको चाहिँ बुलेटिनलाई आधार मान्दाखेरि चाहिँ आगामी दिनहरूमा त्यस्तो आत्तिनुपर्ने खालको वर्षा हुने चाहिँ छैन। यद्यपि मनसुन बाहिरी नसकेको, पश्चिमी वायु क्रमशः सक्रिय हुँदै आएको र स्थानीय वायुको प्रभावले पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा, कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ, तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन। त्यो हिसाबले चाहिँ यहाँहरूले पाकेर भित्र्याउन तयार भएको धानहरूलाई चाहिँ मौसमको अपडेट लिएर, जस्तो नेपाल मौसम विज्ञान विभागले पनि तीन दिनसम्मको पूर्वानुमान दिनमा दुई पटक उहाँहरूले बिहान जारी गरेको बुलेटिनलाई फेरि बेलुका अध्यावधि गर्नुहुन्छ, त्यो सूचनाको आधारमा काट्न सकिन्छ। र यहाँलाई एकदमै डाउट लाग्यो भनेदेखि काटेर खेतमा नफिजाउने, काट्दै एक ठाउँमा अलि अग्लो ठाउँमा अथवा तल यो त्रिपालहरू प्लास्टिकहरू राखेर तलबाट ओस नआउने गरी त्यसलाई जम्मा गरेर अनि फुर्सदको समयमा झार्न पनि सक्नुहुन्छ।
0: यो भयो धान काट्ने किसानका लागि तपाईँले दिँदै गरेको सल्लाह, यस विषयमा हामी पछाडि पनि जोड्नेछौ। यो समग्रमा चाहिँ यो तीन चार दिनको झरी र ठूलो वर्षा चाहिँ कस्तो रह्यो?
1: यो चाहिँ पूर्वानुमान गरे अनुसारकै रह्यो, विभिन्न मोडलहरूमा आधारित भएर नेपाल मौसम विज्ञान विभाग साथसाथै अन्य
0: स्वतन्त्र मौसमविदहरू
1: उहाँहरूबाट पनि आए अनुसार चाहिँ पानी ठूलो पर्छ नै भन्ने थियो। यद्यपि शुरूआती चरणमा आउँदाखेरि चाहिँ उहाँहरूको प्रक्षेपण चाहिँ अझै डर लाग्दो थियो, तर पछिल्लो समय त्यस्तो भएन। र पनि यो यस्तो बेलामा के हुन्छ भने कुनै न कुनै एक दुई ठाउँमा चाहिँ यसले ठूलै वर्षा गराउने गरी त्यस्तो प्रणालीहरू आइरहेको हुन्छ। त्यस हिसाबले चाहिँ यो पटक पनि विशेष गरी लुम्बिनी प्रदेशमा र गण्डकी प्रदेशमा चाहिँ अलिकता ठूलो नोक्सानी नै भएको छ। अहिले पछिल्लो समय मिल्दै आएको छ, पहिलाको तुलनामा मिल्दै आएको छ, सायद प्रविधिको विकास पनि त्यही अनुसार हुँदै गएको छ। हामीले छिमेकी देशहरूबाट लिने तथ्याङ्कहरू पनि त्यही अनुसार लिँदै आएका छौं र अर्को कुरा त उहाँहरूको आफैमा काम गर्दै जाँदाको क्षमता अभिवृद्धि पनि त्यही हिसाबले भएको छ।
0: रिमालजी, यसरी मौसमका चाहिँ तथ्यहरू, मौसमका चाहिँ गतिविधिहरू ठ्याक्क मिलाउने अनि त्यसै अनुसार चाहिँ जानकारी दिने यो हुँदैछ है, भोलि पर्सि अथवा अबको एकछिन पछाडि मौसम भनेर मिलाउँदाखेरि किसानको हकमा किसानका लागि चाहिँ कति फाइदाजनक हुन्छ, कति प्रभावकारी हुन्छ, के लाग्छ तपाईँलाई?
1: यो त एकदमै फाइदाजनक र प्रभावकारी हुन्छ। र अर्कोसँगै यहाँहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने अनुमान भन्ने बित्तिकै कहिलेकाहीँ नमिल्दिन पनि सक्छ है। तर हाम्रो चाहिँ चाहना, अब यो पूर्वानुमान गर्नेको चाहना पनि सूचना लिनेको चाहना पनि शत प्रतिशत नै मिलोस् भन्ने हुन्छ। तर पछिल्लो समयमा हामीले हेर्दाखेरि चाहिँ अहिले मौसम पूर्वानुमान चाहिँ धेरै नै मिल्दै गएको छ। र अर्को योसँग हामीले बिर्सन नहुने कुरा के हो भने जति छोटो अवधिको लागि पूर्वानुमान गरिन्छ त्यसको मिल्ने सम्भावना उति नै बढ़ी हुन्छ। जस्तो हाम्रो केसमा पनि अहिले तीन दिनको पूर्वानुमान झन्ने शत प्रतिशत जस्तै मिल्दै आएको छ भने अब त्योभन्दा जति बढ़ी दिनको पूर्वानुमान गर्दै गइन्छ त्यसको एक्युरेसी चाहिँ त्यही हिसाबले घट्दै जान्छ।
0: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोलि शनिबारदेखि फेरि पनि पानी पर्ने जुन चर्चा अनुमान गरिएको थियो त्यस विषयमा पनि हामी यो कुराकानीमा जोड्नेछौ। यसको चाहिँ अवस्था के रहला, चर्चा के हो भन्ने बारेमा, तर तपाईँले अघि लामो अवधिको पूर्वानुमानलाई जोड्नुभयो र हालै महासागर, प्रशान्त महासागरमा चाहिँ एल्निनो विकास भएको घटनाक्रमलाई तपाईँले जोड्नुभयो र यस वर्ष समग्रमा मनसून चाहिँ भित्रदै गर्दा, मनसून आउँदै गर्दाखेरि औसतमा कम वर्षा र बढ़ी गर्मी हुने भनेर पनि प्रक्षेपण गरिएको थियो। समग्र अवस्था चाहिँ के रह्यो त अहिले हामी कुरा गर्दाखेरि?
1: हजुर, यो चाहिँ पूर्वानुमान अनुसारकै देखिन्छ, आकलन भन्छौ हामीले सिजनभरिको चाहिँ। यो मनसून सिजनको जुन आकलन थियो सरदर भन्दा कम पानी पर्ने, जुन अघि मैले भने 1480 मिलिमिटर चाहिँ यो फेरि 20 मौसम मापन केन्द्रको औसत मान हो। त्यसको आधारमा चाहिँ 10% कम र 10% बढीसम्मको त्यो प्लस माइनस 10% मानलाई चाहिँ सरदर भन्ने गरिन्छ भने 1480 को 10% भन्दा पनि अझ कम वर्षा हुँदाखेरि चाहिँ सरदर भन्दा कम भन्ने गरिन्छ। अब यस हिसाबले चाहिँ लगभग सरदर छुन खोजेको तर सरदर भन्दा कम नै वर्षा भएको जस्तो देखिएको छ। तापक्रम पनि अब आधिकारिक रूपमा त आइसकेको छैन, अहिलेसम्मको हिसाबले हेर्दा उहाँहरूको आकलन चाहिँ यो पटक मिलेको नै देखिन्छ। तापक्रम पनि धेरै केन्द्रहरूमा चाहिँ बढी नै भएको देखिन्छ। र अर्को चाहिँ हाम्रो फेरि यो वर्षाको वितरण भन्छौँ हामीले, जस्तो समग्र नेपालभरिको एउटा कुरा भयो, हामी प्रदेश अनुसार अथवा जिल्ला अनुसार त्यसरी जाने हो भने फेरि त्यो चाहिँ फरक हुन सक्छ। कहिलेकाहीँ सरदर भन्दा बढी वर्षा हुँदा पनि केही त्यस्ता क्षेत्रहरूमा चाहिँ पानी एकदमै कम पर्ने पनि हुन सक्छ। त्यस हिसाबले वर्षाको वितरण हेर्दाखेरि पनि यो पटक चाहिँ गएको जस्तो खराब त भएन, तर मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको, अनि रोपाई त गएको सालभन्दा धेरै राम्रो रोपाई भयो यो पटक मध्य प्रदेशमा, र पनि रोपाई पनि तुलनात्मक रूपमा अलिकता ढिला भएको हो कि भन्ने जस्तो थियो। तर अलिक पछि जो रोपाई गरिसकेपछि चाहिँ जुन अलिकता समय ग्याप हुँदै पानी पर्दै फेरि ग्याप हुँदै पानी पर्दै गर्दाखेरि चाहिँ अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ समग्र रूपमा धान रोपाई राम्रो पनि भएको छ, अहिलेसम्म धान राम्रो फलेको पनि छ। यद्यपि अस्तिको वर्षाले केही ठाउँहरूमा ढलाउने समस्याहरू, जसले अलि छिटो रोप्नु भएको थियो, छोटो अवधिको छिटो पाक्ने जातहरू रोप्नु भएको थियो र डीएसआर प्रविधिबाट रोप्नु भएको थियो, त्यस्तो ठाउँमा चाहिँ अलिअलि नोक्सान पुगेको छ।
0: त्यो भन्न खोजेको तपाईँले किसानहरूले रोप्ने जातहरू अन्तर्गत 120 दिन भन्दा कम अवधिमा अथवा 120 दिन सरदरमा चाहिँ पाक्ने भनेर जोड्न खोज्नुभयो। त्यो भनेको 3-3.5 महिनामै किसानले उत्पादन लिन सक्ने धान बालीको कुरा, हामी यसलाई पछाडि पनि फेरि चर्चा गरौंला। म फर्किएँ, तपाईँले पोहोरको भनेर चाहिँ मधेसको कुरा जोड्नुभयो, त्यसै गरी अहिलेको चर्चा चाहिँ अलिकति जोड्नुभयो। बितेको अवधि जुन अहिले मनसून बितिसकेको अवधि छ, असोज अघि मनसूनी चक्रको चाहिँ असन्तुलन अथवा कहीँ सुक्खा खडेरी अथवा कतै ठूलो वर्षा, त्यस्तो उदाहरणका रूपमा चाहिँ केही देखिएको छ अथवा किसानहरूले नार्कै तपाईँहरूको चाहिँ स्टेशन हुँदै कतै त्यस्तो गुनासो गर्नुभयो अथवा कृषि प्राविधिकसँग गुनासो गर्नुभयो, यस्ता घटनाक्रम छन्?
1: त्यस्तो घटनाक्रम चाहिँ छैनन्, तर यद्यपि मनसूनको समयमा यो समयमा चाहिँ बढी सक्रिय हुन्छ, भारी वर्षा हुन्छ, अति भारी वर्षा हुन्छ है भनेर आउने वार्निङ चाहिँ यो पटक पनि 3 पटक उहाँहरूको स्पेसल बुलेटिन आयो। गएको वर्ष 82 सालमा 1 पटक मात्रै मनसुनी वर्षालाई लिएर 1 पटक मात्रै आएको थियो, र त्योभन्दा अझ अगाडि हामीले 81 सालमा हेर्ने हो भने 8 या 9 पटक चाहिँ त्यति धेरै पटक आएको थियो। त्यस हिसाबले चाहिँ यो पटक चाहिँ त्यस्तो भारी अति भारी वर्षा हुन्छ, सजग रहनुहोस् भनेर चाहिँ 3 पटक मात्रै भनिएको अवस्था छ। यद्यपि त्यो चाहिँ ठूलो प्रणाली आउँदैछ, धेरै क्षेत्रफलमा असर गर्छ भनेर गरिने त्यो चाहिँ सूचनाहरू जारी गरिने बुलेटिनहरू भयो भने स्वाभाविक रूपमा यो वर्षाको वितरण एकनाशको हुँदैन, केही केन्द्रहरूमा अलिक बढ़ी रहने, केही केन्द्रहरूमा अलिक कम हुने। अघि मैले भने जस्तो प्रदेश वाइज हेर्ने हो भने तुलनात्मक रूपमा मध्य प्रदेशमा अलिकता कम पानी परेको, अनि पूर्वी नेपालका पहाड़ी भेगका केही केन्द्रहरूमा पनि वर्षा चाहिँ अलिकता कम भएको त्यस्तो चाहिँ छ। यद्यपि यो वर्षाले यो समयमा गरिने धान खेतीमा चाहिँ त्यस्तो असरै पर्यो, यो ठाउँमा चाहिँ सुक्खा खडेरी नै भयो भन्ने जस्तो अवस्था चाहिँ अहिलेसम्म चाहिँ हामीलाई जानकारीमा पाएका छैनौं, सायद त्यो छैन पनि।
0: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी खास गरी पूर्वानुमान अनुसार यसपालिको मनसून कस्तो रह्यो र मुख्य बाली धान तथा अन्य कृषि बालीमा चाहिँ यसको प्रभाव कस्तो रह्यो, अबका दिनमा चाहिँ के कस्ता सावधानी र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर आज कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि भन्नुभयो नि 81 सालमा चाहिँ 8-9 पटक चाहिँ पूर्वानुमानलाई चाहिँ ल्याउनु पर्ने, त्यसै गरी 82 सालको अलिकति 1 पटकको, त्यसै गरी अहिलेको चाहिँ 3 पटकको फेरबदललाई जोड्नुभयो। किसानहरूलाई हामी त्यसै अनुसार चाहिँ पूर्व तयारी गर्नुहोस् है भनेर भन्छौं। यसरी यो भइरहने पूर्वानुमान एउटा, तयारी एउटा, पूर्वानुमान अर्को, तयारी अर्को गर्दाखेरि चाहिँ खास गरी मौसम र यसले चाहिँ किसानलाई के फरक पार्छ होला त?
1: हजुर, खेतीबालीमा अथवा पशुपालन इभन मत्स्यपालनमा पनि यो मौसम पूर्वानुमानको ठूलो महत्व हुन्छ। पहिलो कुरा त यहाँहरूले सूचना समयमा पाउनु पर्यो, त्यसलाई पूर्व तयारी गर्नलाई पुग्ने समय अगाडि नै त्यो सूचना पाउनु पर्यो। दोस्रो कुरा यहाँहरूले त्यो सूचना अनुसार तयारी पनि गर्नु पर्यो। कतिपय अवस्थामा के पनि भेटिया छ भने अस्तिको पटक मिलेको थिएन त्यही भएर यो पटक नै मिल्दैन होला भनेको, मेरो त यो पटक त नोक्सान भयो त्यस्तो पनि हामीले भेटेका छौं। तर यहाँले तयारी गर्दाखेरि त नोक्सानी हुनबाट त जोगिन्छ, र तयारी गर्नलाई यहाँलाई त्यस्तो धेरै ठूलो परिश्रम या त्यस्तो धेरै ठूलो लगानी पनि आवश्यक पर्दैन। खालि सूचना अध्यावधिक रहने, यस्तो भइहाल्यो भने मैले चाहिँ यो तयारी गर्छु है भनेर यहाँहरू तयार रहने, र सँगै फेरि यहाँहरूलाई तयारीलाई सजिलो होस् भनेर हामीले फेरि छुट्टै मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम बुलेटिन तयार गरेर त्यहाँबाट पनि सुझाव सल्लाहहरू दिएका हुन्छौँ। खालि यहाँहरूले सूचना भरपर्दो स्रोतबाट लिने, अहिले त फेरि सूचना कुन स्रोतको चाहिँ भरपर्दो भनेर छुट्याउनै गाह्रो हुने अवस्था पनि छ, त्यही भएर भरपर्दो स्रोतबाट सूचना लिने, विज्ञहरूले सुझाउनु भएको सुझाव अनुसारको पूर्व तयारी गर्ने, कृषि कर्महरू गर्ने, र त्यसमा थप जानकारी लिन आवश्यक पर्यो भने आफ्नो नजिकको कृषि विकास शाखाको अथवा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका निकायहरू, त्यस्तै गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका निकायहरू, यहाँको नजिकको स्थानीय स्तरमा यहाँको पहुँच हुने ठाउँमा जो कृषि पशुपालन प्राविधिक भेट्नुहुन्छ उहाँहरूसँग थप अध्यावधिक जानकारीहरू लिएर तयारीको लागि उहाँहरूसँग थप सुझावहरू लिएर आफ्नो कृषि कर्म पशुपालन गर्नुभयो भने यहाँहरूले त्यस्तो आत्तिनै पर्ने, ओहो मनसुन आयो अब त ल यो साल त के कसो पो हुने हो भनेर एकदमै धेरै डराएर बस्नुपर्ने अवस्था पनि रहँदैन।
0: उसो भए तपाईँले अघि धान बालीको चाहिँ अलिकति चर्चा जोड्नुभयो, समग्रमा यसपालि रोपाई पनि राम्रो भयो र किसानका लागि मौसमले पनि केही राम्रै रूपमा चाहिँ सन्तुलित रूपमा चाहिँ साथ दियो, यो पछिल्लो चाहिँ असोज पहिलो हप्तादेखिको वर्षा बाहेक भनेर चाहिँ अलिकति जोड्नुभयो। यो धान बाली सँगसँगै अरू बालीहरू पनि किसानहरूका त हुन्छन्, मध्य पहाड़मा चाहिँ मकै, त्यसै गरी अर्को कोदो, त्यसै गरी उच्च हिमाली क्षेत्रका चाहिँ कुरा गर्ने हो भने त्यहाँ स्याउ, यस्ता चाहिँ फलफूलहरूका कुराहरू पनि छन्। यी समग्र चाहिँ कृषिजन्य बालीमा चाहिँ कस्तो प्रभाव पारेको चाहिँ देखिन्छ त, के छ तपाईँहरूको विश्लेषण?
1: अब अस्ति जुन 9-11 वर्षाको कुरा गर्दाखेरि चाहिँ विशेष गरी धान बाली त्यो पनि पश्चिमी तराई भूभागहरूमा चाहिँ अझ बढी चाहिँ ढलेको,
0: त्यो भनेको लुम्बिनीबाट पश्चिमतर्फ
1: अथवा भनौँ अझ सजिलो गरी भन्दा नारायणीदेखि पश्चिमतर्फ,
0: नारायणीदेखि पश्चिमतर्फको क्षेत्र हो भन्दै हुनुहुन्छ तपाईँ?
1: हजुर। अनि त्यो क्षेत्रहरूमा चाहिँ धान अलि बढी तुलनात्मक रूपमा अलि बढी ढलेको अन्त ठाउँको तुलनामा, त्यस्तै गरी पूर्वी तराईको अथवा मध्य प्रदेशको तराईका जिल्लाहरूको कुरा गर्ने हो भने उखुबालीलाई चाहिँ अलिकति असर गरेको छ, त्यो चाहिँ हावाले पनि अलिअलि ढालेको छ, यद्यपि त्यति ठूलो हावा त चलेन र पनि त्यसमा पानी जम्न जाँदाखेरि चाहिँ त्यो ढलेको छ। अब त्यसलाई चाहिँ यहाँले खेतबाट चाहिँ जति सक्यो छिटो त्यहाँबाट सम्भव भएसम्मको उपाय अप्नाएर पानी त्यहाँबाट निकासको व्यवस्था गर्ने र त्यसलाई चाहिँ बाँध्ने, ढलेको धानलाई उठाउने, त्यो तयारी गर्नुपर्ने छ। अब त्यस्तै गरी छोटो अवधिको भएको तर राजमार्गहरू बन्द भएको हुँदाखेरि चाहिँ तरकारी खेती गर्ने किसानहरूले चाहिँ समयमा बजारमा पुर्याउन नसक्नु भएको र टिप्न नभ्याउँदाखेरि अलिअलि नोक्सानी भएको, त्यस्तो असर थाहा पाएका छौँ हामीले भने। अर्को चाहिँ केही ठाउँहरूमा चाहिँ जुन निस्किसकेको घरी राम्रो छिप्पिसकेको जुन केरा बोटहरू, त्यो केराको बोटहरू पनि ढलेको चाहिँ त्यो जानकारीहरू चाहिँ छ।
0: हो, तपाईँले भन्नुभयो केरा ढल्यो, उखु ढल्यो, धान ढल्यो, सबै किसानको चाहिँ ढल्यो, थोरै भए पनि किसानको क्षति चाहिँ भइहाल्यो। अब मुख्य बालीलाई धानको रूपमा चाहिँ चर्चा गर्ने हो भने ढलेको छ, अब वर्षा रोकिएको 3-4 पनि भइसकेको छ, अब यो बीचमा चाहिँ किसानले के गर्नुपर्ने थियो र अब के गर्न सकिन्छ होला त, तपाईँको सल्लाह के छ यसमा?
1: हजुर, अब यहाँहरूले पहिलो कुरा त खेतमा अझै पनि पानी जमिराखेको छ भने निकासलाई प्राथमिकता दिनुहोस्, खेतबाट जति सक्यो छिटो त्यो पानी बग्न नदिने गरी राख्नु पर्यो, सँगै धान ढलेको धानलाई यहाँहरूले उठाएर बाँध्नु पर्यो, बाँधेर मुठा जस्तो गरेर त्यसलाई बाँधेर ठाडो राख्नु पर्यो। अब त्यो मुठा मात्रै पार्दा अडिने अवस्था छैन भने बीचबीचमा घोचाहरू गाडेर अथवा डोरी राखेर त्यो चाहिँ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर त्यसलाई चाहिँ सकेसम्म खडा गर्नु पर्यो। अर्को भनेको चाहिँ जसको पाक्ने अवस्था भएको थियो, पाकेको थियो, स्याहार्नु भ्याउनु भएको थिएन तर ढल्यो, त्यस्तो धान छ भने चाहिँ यहाँले अब जति सक्यो छिटो त्यसलाई काटेर ओतमा राख्ने, धान झार्ने, फ्यानको प्रयोग गरेर हुन्छ अथवा राम्रोसँग हावा खेल्ने गरी चाहिँ त्यहाँ हावा खेल्ने व्यवस्था मिलाउने र त्यसरी भिजेको धानलाई चाहिँ चिउरा या भुजा बनाउनको लागि मिलसँग सम्पर्क गरेर त्यसलाई लामो समय भण्डारण गर्न सकिँदैन, त्यसलाई चाहिँ जति सक्यो छिटो यहाँहरूले चिउरा भुजा बनाएर बेच्ने, त्यो गर्दा राम्रो हुन्छ। अब जसको धान चाहिँ यो फुलफुल्ने अवस्थामा थियो, त्यो फुलफुल्ने अवस्थामा भएको धानमा पनि यो पानीले चाहिँ अलिकता असर गरेको, अब त्यसको चाहिँ दाना पुष्ट नहुने सम्भावना चाहिँ रहेको हुन्छ। अब त्यस्तोलाई त हामीले जे जति त्यसले उत्पादन दिन्छ अब त्यसलाई केही समय पर्खेर पाक्न दिएर भित्र्याउने बाहेक त्यो धानमा त हामी अरू तत्काल केही गर्न सक्दैनौँ। र अर्को कुरा चाहिँ अब यो अघि भने जस्तै स्थानीय वायुको प्रभावले पनि पश्चिम वायु सक्रिय हुँदाखेरि पनि कहिलेकाहीँ चाहिँ सानोतिनो हल्कादेखि मध्यम खालको वर्षा चाहिँ अब आगामी दिनहरूमा पनि हुन सक्छ। अब पाँच सात दिनमा सायद मनसुन पनि बहिर्गमन होला तर मनसुन बाहिरिँदैमा ढुक्क हुने अवस्था रहँदैन किनभने गत वर्ष पनि मनसुन बाहिरिसकेपछि कार्तिकको 15-16-17-18 गतेतिर फेरि त्यसै गरी चाहिँ ठूलो पानी परेको थियो। अब अहिले चाहिँ तुरन्तै त्यस्तो पानी पार्ने ठूलो प्रणालीहरूको विकास भएको चाहिँ पाइएको छैन,
0: त्यो भनेको अहिलेसम्म त्यस्तो छैन।
1: र पनि यहाँहरूले अलिकता मौसम सम्बन्धी जानकारीहरूको लागि चाहिँ अलि अध्यावधिक चाहिँ भइराख्ने त्यो जानकारीहरू चाहिँ लिइराख्ने चाहिँ गर्नुपर्छ। धानबालीमा अहिले तत्काल गर्न सकिने कार्यहरू यिनै हुन्।
0: हो, तपाईँले धानबालीलाई जोड्नुभयो, अब केही रूपमा चाहिँ हल्ला भनौ अथवा चर्चा भनौ, मौसम पूर्वानुमान महाशाखाले चाहिँ भने जस्तो हल्ला अनुसार चाहिँ पानी त्यस्तो ठूलो वर्षाको चाहिँ सम्भावना छैन भनेर त भनेको छ, हल्का फुल्का त्यस्तै पानी पर्ला भनेर चाहिँ भन्ने हो भने अहिले यसै पनि धान झरीले भिजिसकेर उठ्न लागेको अवस्था छ, फेरि अलिअलि पनि पानी थपिन सक्ला भन्ने पनि एउटा पूर्वानुमान गरिएको छ, यसलाई अलिक बुझाइदिनुहोस् न।
1: हजुर, अब यो चाहिँ कस्तो हुन्छ भने हामीले प्राय गरेर धान लगाउने भनेको पानी जम्ने जग्गाहरूमा नै लगाइरह हुन्छौँ होइन। अब अस्तिको वर्षाकोमा पनि यहाँहरूको धान केही दिनसम्म पानी जमेर चाहिँ त्यो त्यसको बोट चाहिँ कमजोर भएको हुनसक्छ,
0: बोट कमजोर हुन सक्छ धानको
1: हुन्छ। त्यो कुन अवस्थामा भएको धान हो भन्नेले फरक पार्छ, जति अब त्यो चाहिँ पाक्नेतिर नजिक हुन्छ त्यति चाहिँ त्यो पानी जमे भनेदेखि त्यसले
0: एउटा उदाहरण दिनुहोस् न, नारकै आसपासमा पनि लगाइराखेको धानबाली छ, अर्को चाहिँ पूर्वको मधेश प्रदेशमा पनि किसानहरूले हर्दीनाट आसपासमा पनि लगाइरहेको धान छ, अब ती दुईटा तुलना गर्दाखेरि कुन कमजोर हो कुनलाई चाहिँ अलि छिटो जोगाउनु पर्ने हो त्यस्तो केही हामी भन्न सक्छौँ?
1: त्यो सकिन्छ, तर कस्तो हुन्छ भने फेरि हामीले भनेको जातमा चाहिँ अब किसानहरूले खेती गर्दाखेरि कति त्यसमा मलजल गर्नुभएको छ, अब कसैले चाहिँ नाइट्रोजन मल एकदम धेरै हाल्नु भएको छ, बोट धेरै अग्लो भएको छ, अब त्यो भेजिटेटिभ ग्रोथ भनिन्छ, त्यो बाला दाना भन्दा पनि बोटको चाहिँ विकास एकदम धेरै भएको छ
0: र हर्लक्क बढेको
1: हो, त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुनसक्छ। पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दानामा दुध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुन सक्छ। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्, अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्, त्यो गर्दा एउटा त यहाँले छिटो भित्राउन पनि सक्नुहुन्छ, पानी जम्यो भने फेरि त्यो धान पाक्नलाई फेरि थप समय लाग्छ, त्यसपछि यहाँले लगाउने बालीलाई पनि फेरि त्यसले पछाडि धकेल्छ, त्यो हिसाबले चाहिँ अब पाकिसकेको धान या पाक्ने चरणमा भएको धानमा चाहिँ हल्का वर्षा हुँदैमा त पानी जम्ने अवस्था रहँदैन, तर मध्यम खालको वर्षा भइहाल्यो भनेदेखि चाहिँ त्यहाँ चाहिँ पानी जम्न सक्छ। त्यही भएर अब चाहिँ पानी कम्प्लिटली पानी नजम्ने गरी निकासको व्यवस्था गर्नु पर्यो र धान ढल्न नदिनको लागि चाहिँ यहाँले पहिला त पानी निकासको व्यवस्था गर्नु पर्यो, अर्को धान यदि ढलिहाल्यो भने त्यसलाई तुरन्त उठाउनु पर्यो किन अब त लामो झरी पर्दैन, लामो समय पानी पर्दैन, त्यसलाई उठाउनु पर्यो। यति गर्दा गर्दै सावधानी अपनाउँदा अपनाउँदै भिज्यो भने त्यो भिजेको धान र अनि नभिजेको धानलाई यहाँले सँगै सुकाएर राखेर लामो समय भण्डारण गर्न चाहिँ भएन, भिजेको धानलाई छुट्टै राखेर यहाँले जति सक्यो छिटो मिलसँग समन्वय गरेर बिक्री गर्नु पर्यो।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यस वर्षको समग्र मनसून कृषिमा यसको प्रभाव र धानबाली भित्र्याउँदै गर्दाका सावधानी बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, अब किसान खेत पस्न सक्नुहुन्छ?
2: अब खेत पस्दा हुन्छ, ठूलो प्रणाली छैन, अब ढुक्कले नै पस्नुहोस् भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरू अलिकता चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो, तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
1: तपाईँहरूले कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ अघिल्लो पटक जुन ठूलो वर्षाको पूर्वानुमान गरिएको थियो त्यति बेला काट्न ठिक्क परेको धान चाहिँ अहिले नकाट्नुहोस् नभित्राउनुहोस् भन्नुभएको थियो। अर्को कुरा पनि जोड्नु भएको थियो, जुन धानलाई चाहिँ अहिले मलजल गर्दै हुनुहुन्छ र रासायनिक मल विषादीहरू राख्दै हुनुहुन्छ, तपाईँले अघि जोड्नुभयो नि जात अनुसार भनेर, त्यो दुईटा सूचनाहरू थियो। अब विषादी हाल्न अब फेरि त्यस्तो आवश्यक छ कहीँ कतै भने अब चाहिँ गर्न सकिन्छ कि सकिँदैन? गर्ने हो भने कसरी गर्ने?
2: अब अहिलेको अवस्थामा चाहिँ लगभग अब धानबालीमा विषादी राख्ने एकदम ढिलो जसले लगाउनु भएको छ उहाँहरूकोमा चाहिँ
1: त्यो भनेको त भदौसम्म पनि रोपाई भएको थियो
2: भएको थियो त्यस्तो चाहिँ अलिक धेरै नै कम क्षेत्रफलमा छ र उहाँहरूले चाहिँ त्यही अनुसारको जातहरू पनि लगाउनु भएको छ। अब जात अनुसार पनि फेरि रोकिरहेको आक्रमण कम बढी हुने भन्ने हुन्छ। अर्को चाहिँ यहाँको मात्रै खेतमा धान बाँकी छ, अब वरपर सबैले भित्रै सक्नु हो भने फेरि त्यतातिरको सबै उडेर चाहिँ फेरि त्यतातिर आक्रमण गर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ फेरि के हुन्छ, बीचमा कोही एकजनाले चाहिँ धेरै छिटो लगाउनु भएको छ, अरूकोमा चाहिँ ढिलो लगाइराखेको छ भने त्यो समय नमिल्दाखेरि पनि रोग किराले गर्ने आक्रमणहरू फरक हुन्छ। तर यद्यपि अबको अवस्था भनेको चाहिँ हामीले सरदरमा भन्दाखेरि चाहिँ लगभग जुनसुकै प्रकारको धानबालीमा अब लगभग विषादी हाल्ने चरण चाहिँ पार गरिसक्यो, त्यो अवस्था छ। र सँगै अर्को चाहिँ जस्तो यो जातको धानमा चाहिँ यस्ता रोग या किराहरू एकदमै धेरै बढे यो साल भन्ने खालको त्यस्तो रिपोर्टिङ पनि भएको छैन, तर यद्यपि रोग किराहरू त लाग्छ नै। यहाँहरूले स्थानीय प्राविधिकसँग सम्पर्क गरेर जुन राख्नुभयो अब चाहिँ लगभग त्यो अवस्था चाहिँ पार गरिसकेको जस्तो लाग्छ।
1: हो, असोज 15 पछाडि चाहिँ किसानहरूले आफ्नो पाकेको धान पाकेको बाला अब भित्र्याउने, त्यसै सुरक्षित रूपमा चाहिँ भण्डारणमा थन्काउने बेला चाहिँ अब शुरू हुन्छ। त्यो अनुसार चाहिँ किसानहरू खेत पस्न पनि सक्नुहुन्छ। यो गर्दै गर्दाखेरि स्थानीय वायुको अवस्था चाहिँ के छ त्यसमा चाहिँ ध्यान दिनु पर्यो भनेर तपाईँले जोड्नुभयो, यति कुरा चाहिँ मैले सही रूपमै भनिरहेको छु जस्तो लाग्छ। अब अघि हामी 110-120 दिनका चाहिँ जातका कुराहरू जोड्दै थियौं, जो असारको चाहिँ पहिलो हप्ता त्यो धान रोपाई भयो, अब चाहिँ त्यसलाई काट्न भित्र्याउन किसानहरू लाग्दै गर्दाखेरि के कुरामा चाहिँ अरू ध्यान दिने त?
2: अब चाहिँ त्यही केही स्थानहरूमा अझ विशेष गरी पहाड़ी भेगहरूमा चाहिँ यो स्थानीय वायुले जुन छेडिक समयलाई वर्षा गराउँछ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको शुरूआती चरणमै र छोटो अवधिको धान लगाउनेहरूले त अस्तिको यो वर्षाको घटनाभन्दा अगाडि पनि छिटपुट काट्न शुरू गरिसक्नु भएको थियो। अब त त्यो त्यस्ता जातहरू चाहिँ अझ विशेष गरी भन्दा हामीले सुक्खा सेरिजका जातहरू अनि हरदिनाथ 1, हरदिनाथ 6 जस्ता जातहरू चाहिँ लगभग अब तयारी अवस्थामा छ। यहाँले मौसमको जानकारी लिएर काट्न शुरू गर्दा हुन्छ, तर राम्रोसँग पाक्नु चाहिँ पर्यो। फेरि पछि मौसम स्थानीय वायुले जुन छेडिक समयलाई वर्षा गराउँछ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको शुरूआती चरणमै र छोटो अवधिको धान लगाउनेहरूले त अस्तिको यो वर्षाको

0: त्यसले चाहिँ फेरि पछि यो पुतलीहरूको समस्याहरू चाहिँ भण्डारणमा आउँछ।
1: कुराकानीमा हुनुहुन्छ रामेश्वर रिमाल, उहाँ किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायको प्राविधिक अधिकृत पनि हुनुहुन्छ र हामीले विशेष गरी अहिले जुन धान बालीले झरी बिहोर्यो, ठूलो वर्षा बिहोर्यो र अबको अवस्था के छ, अब किसान चाहिँ खेत पस्न सक्नुहुन्छ कि हुन्न भन्ने विषयलाई अहिले हामीले जोड़िरहेका छौं। तपाईँले यसअघि रुझेको, भिजेको, ढलेको धानलाई चाहिँ सुरक्षा गर्ने केही उपायहरू चाहिँ जोड्नुभयो। अब कुनै कुनै क्षेत्रमा चाहिँ धान बाली भित्र्याउने, बाला काट्ने त्यो बेला पनि भएको होला, हामी असोज 15 पछाडिको अवस्थामा पनि छौं। गाउँघरतिर त अब धान काट्ने बेला शुरू हो भनेपछि चाडपर्वको एउटा झल्को, दशैं भित्रियो कि त्यो मौसम त्यस्तो आयो कि मौसम खुलियो कि भन्ने जस्तो पनि लाग्छ। धान काट्न शुरू गर्दै गर्दा किसानहरू खेत पस्ने बेला हुँदै गर्दा, तर कहिलेकाहीँ तपाईँले अघि जोड्नुभयो दशैंका बेला पनि झरी परेका घटनाहरू छन्, त्यसले चाहिँ मौसमले अलिकति प्रभाव पारेका कुराहरू पनि छन्। झरीपछि कै अवस्थामा छौं फेरि हामी अहिले कुराकानी गर्दै गर्दाखेरि पनि, किसानलाई मौसम र यस्ता सूचनाहरू निकै महत्वपूर्ण छन् भनेर तपाईँले अघि भन्नुभयो। अब पानी पर्ने हल्लाहरू पनि छन्, तपाईँले पनि सुन्नु भएको छ। अब आजको मौसम बुलेटिनले यस्ता कुराहरू चाहिँ कसरी समेट्ला, के आउला त, एउटा सानो चासो मैले यहाँनिर राखेँ।
0: हजुर, अवश्य पनि हामीले मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम सल्लाह बुलेटिन तयार गर्न चाहिँ हामीले मुख्य गरेर नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, 7 दिनको मौसम पूर्वानुमानलाई आधार मान्छौ। त्यस हिसाबले हेर्दा केही ठाउँहरूमा मनसुनी वायुको प्रभाव पनि रहेको, पश्चिम वायु पनि सक्रिय हुँदै गरेको र स्थानीय वायु पनि यो समयमा सक्रिय भएर क्षणिक वर्षा गराउन सक्ने हुनाले हल्कादेखि मध्यम वर्षा हुन सक्छ भन्ने खालको नै पूर्वानुमान आउनेवाला छ। त्यस हिसाबले नै हामीले किसानहरूलाई धान काट्न, पाकेको धान काट्न शुरू गर्नुहोस् तर सूचना चाहिँ अध्यावधिक रूपमा लिँदै गर्नुहोस् है भन्ने हिसाबले नै बुलेटिनमा त्यो कुराहरू आउनेछन् भने, केही सुझावहरू चाहिँ अस्तिको जुन 9 देखि 11 को भारी वर्षाले जुन उखु बालीमा, धान बालीमा विशेष गरी बढ़ी नोक्सानी भएको छ त्यसलाई कसरी स्याहार गर्ने भन्ने कुराहरू चाहिँ हामी राख्नेछौ भने, अरू चाहिँ हाम्रो फेरि यो क्यालेण्डर बेस्ड एडभाइजरीहरू पनि हुन्छ, यो समयमा यो कर्म गर्ने, यो कर्म नगर्ने भन्ने खालको हुन्छ, त्यो कुराहरूलाई पनि हामी समेटेर बुलेटिन तयार गर्दैछौ।
1: भनेको सामान्य वर्षाले पनि धानको बाला भिजायो भने त्यसले नोक्सानी गर्न सक्ने हो कि होइन, यो चाहिँ के छ?
0: हजुर, झरीको रूपमा 1-2 दिन नै भिज्यो लगातार रूपमा भने चाहिँ असर गर्छ, अब नत्र भने केही समय भिज्यो तर त्यसपछि मौसम सफा भएर घाम लाग्यो भने यहाँले त्यो जुन भिजेको बाला सुक्ने गरी घाम लाग्ने गरी त्यति समय चाहिँ पर्खिनु पर्यो अनि त्यसपछि फेरि त्यसलाई राम्रोसँग सुकाएर, घाममा सुकाएर अनि भित्राउँदाखेरि त्यस्तो आतिनु पर्दैन। तर हामीले एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने, लामो समयको लागि बकारीमा हामीले भण्डारण गर्नु अगाडि चाहिँ त्यसमा चिस्यान चाहिँ सकेसम्म कम हुने गरी प्रशस्त रूपमा हामीले 3-4 घाम भन्छौँ भन्दाखेरि त्यो चाहिँ कम्तीमा 12% आसपासमा यदि यहाँले त्यो नाप्न सक्नुहुन्छ भने त्यसरी चाहिँ चिस्यान रहने गरी चाहिँ भण्डारण गर्दा पछि भण्डारणमा लाग्ने रोग किराहरूको असर चाहिँ कम हुन्छ।
1: भनेको धानलाई पनि सुकाउनु पर्यो?
0: हजुर, पहिलो त हामीलाई त्यसलाई कुट्न सजिलो हुने हिसाबले धान काटेर खेतमै फिजाउने, अब ठाउँ अनुसार कतै चाहिँ त्यसलाई पाँजो भन्ने गरिन्छ, कतै निन भन्ने गरिन्छ, त्यसलाई हामी 2-3 दिन खेतमा छोड्ने गर्छौं अनि त्यसपछि खलिहानमा ल्याएर त्यसलाई झार्छौं अनि पराल एकतिर, धान एकतिर गर्छौं, त्यसपछि पनि त्यो धानलाई सुकाएर अनि भित्र्याउँदाखेरि चाहिँ राम्रो हुन्छ। अब जसले मसिनको प्रयोग गर्नुहुन्छ, अहिले त कस्टम हायरिङ सेन्टर भनेर
1: खलोमै काट्ने, खलोमै भित्र्याउने त्यस्तो पनि आइसक्यो
0: छ। अब पहिला जस्तो धेरै समय त्यसमा दिनलाई, अब समयको पनि कुरा आउँछ, लेबर चार्जको पनि कुरा आउँछ, लेबर
1: लागतको
0: लागतको पनि कुरा आउँछ त्यस हिसाबले, र अहिले चाहिँ सजिलो फेरि मेसिनहरू पनि उपलब्ध छ अनि त्यो हिसाबले जसले ठूलो क्षेत्रफलमा लगाउनुहुन्छ उहाँहरूले मेसिन प्रयोग गरेर झार्नुहुन्छ, त्यस्तो केसमा त उहाँहरूले काट्दै धान झार्दै गर्नुहुन्छ, तर त्यसलाई पनि कि त यहाँहरूले तुरन्त बिक्री गर्नु पर्यो, लामो समय भण्डारण गर्ने हो भने चाहिँ 3-4 घाम कम्तीमा सुकाएर त्यसमा चाहिँ सकेसम्म मोइस्चरको मात्रा कम गरेर अनि बल्ल भण्डारण गर्नुपर्छ।
1: कतिपय किसानको त निकै धेरै धान हुन्छ नि, रासका रास,
0: हजुर,
1: कति सुकाउने, कति उठाउने, अलिकति जटिल पनि होला।
0: हजुर, अब त्यस्तो केसमा चाहिँ उहाँहरूले मिलमा सम्पर्क गरेर लामो समय आफूले भण्डारण नगरिकन मिलमा चाहिँ लगातार रूपमा उहाँहरूले त्यो मिलमा पठाइराखेर बिक्री गर्ने
1: भनेको त्यो भनेको पूर्व तयारीमा आफूले चाहिँ गर्नु पर्यो। म यो सबै आफै एक्लै

0: थन्क्याउन सक्दिनँ, भित्र्याउन सक्दिनँ भनी खलैबाट पनि व्यवस्थापन गर्दा भयो। यही सल्लाह चाहिँ तपाईँको रह्यो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले चाहिँ किसानहरूलाई अब मुख्य भली धानको बेला छ, धान भित्र्याउन खेत पस्न सक्ने सल्लाह दिँदै गर्दाखेरि अब मैले लगाएको धान तपाईँले भने अनुसार विभिन्न जातका होलान्, यो पाक्यो पहेलपुर भयो, अब मैले काट्दा हुन्छ भित्र्याउँदा हुन्छ भनेर ठ्याक्कै आँखैले देखेर जान्न सकिन्छ कि के छ? किसानका अनुभव पनि होला, अभ्यास पनि होला।
1: हजुर, सकिन्छ। अब जो किसान चाहिँ वर्षौंदेखि खेती गर्दै आउनुभएको छ उहाँले हेरेर पनि थाहा पाउनुहुन्छ। अर्को चाहिँ हामीले के पनि गर्न सकिन्छ भने स्थानीय रूपमा यो चलन चल्तीमा रहँदै आएको कुरा, हामी खेतमा गएर विभिन्न ठाउँको चाहिँ धानको दाना झिकेर टोक्दाखेरि किटिक्क गर्यो भने अब यो चाहिँ राम्रोसँग भित्र्याउने अवस्थामा पुगेछ है भन्ने भनेर चाहिँ त्यो थाहा पाउन सकिन्छ। यदि त्यसलाई टोक्दाखेरि चाहिँ त्यो लिचिक्क गर्ने भन्छन् अथवा त्योबाट दुध जस्तो अलि कटक्क आवाज नआउने भयो भने चाहिँ त्यस त्यो राम्रोसँग सुकेको छैन है, त्यसको भित्रको जुन दुध पसाएको अवस्था हुन्छ त्यो सुकेको छैन, एक दुई दिन पर्खिनुपर्छ या चार पाँच दिन पर्खिनुपर्छ है भनेर किसानहरूले त्यो थाहा पाउन सक्नुहुन्छ।
0: मिस्त्री टोक्दा जस्तो आवाज आयो भने काट्दा भयो,
1: हजुर,
0: त्यो नरिवल चबाउँदा जस्तो भयो भने अझै केही दिन पर्खिनु पर्यो। यो चाहिँ सजिलो उदाहरण, यसरी पनि हेर्न सकियो। हामी धानको विषयमा केन्द्रित रहेर अहिले कुराकानी जोडिरहेका छौं। ठूलो पानी पर्दैन भन्ने जुन पूर्वानुमान अहिलेको हप्तालाई छ र हल्का पानीले सामान्य वर्षाले भिज्दैमा चाहिँ केही हुँदैन, तर एक दुई दिनकै झरी मध्यम वर्षा भयो भने त त्यसले असर गर्छ भन्ने कुरा अघि पनि तपाईँले जोड्नुभयो। विगतका वर्षको तुलनामा यस वर्षको मनसुनमा चाहिँ केही नयाँ परिवर्तन अथवा भिन्नताहरू विगतलाई फर्केर हेर्दा देखिए? भोटेकोसी बाढीको त एउटा फरक पाटो छँदैछ, यो त्यस क्षेत्र आसपासको चाहिँ अवस्था समस्या तपाईँहरूसँग के आयो र यो मौसमको आवृत्ति प्रवृत्तिमा चाहिँ केही फेरबदल देखिए कि देखिएन?
1: हजुर, त्यस्तो फेरबदल देखिएन। अब मनसुनको बीचमा केही कुनै कुनै समयमा चाहिँ भारी वर्षा अति भारी वर्षा हुन्छ, त्यस्तो चाहिँ यो पटक पनि रह्यो, त्यो अवस्था रह्यो र मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको अवस्था रह्यो। समग्र देशभरिको कुरा गर्नुपर्दाखेरि सरदरलाई थोरैले छुन सकेन, सरदरभन्दा कम नै वर्षा भएको अनौपचारिक चाहिँ जुन
0: जानकारी छ
1: त्यो हिसाबले चाहिँ यो पटकको मनसुन चाहिँ गत वर्षहरूको तुलनामा सामान्य जस्तो नै देखियो र यद्यपि जुन अस्ति यहाँले पनि जोड्नुभयो भोटेकोसीको जुन बाढीको कुरा, त्यो चाहिँ मनसुनी वायुले अथवा मनसुनी प्रणाली त्यहाँ ठोकिएर या त्यो ठाउँमा सक्रिय भएर पानी परेको नभएर त्यो चाहिँ फरक खालको घटना भयो र त्यसले जुन नोक्सानी पुर्याएको क्षेत्रहरू विशेष गरी रसुवा, नुवाकोट, धादिङ र
0: गोरखा,
1: चितवन, नवलपरासीसम्मको क्षेत्र छ, त्यहाँ चाहिँ अब अस्तिको वर्षा जुन 9 देखि 11 गतेको वर्षाले चाहिँ अघिल्लो पटकको जुन भदौ 10 गतेको बाढी छ त्योभन्दा पनि खोलाको बहाव बढ्ने गरी चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ आएन। यद्यपि देवघाट र त्योभन्दा तल चाहिँ कर्णाली बेसिनको गण्डकीको बाढीले चाहिँ त्यहाँ डुबानहरू अलिअलि भएको छ भने जुन गोर्खा र माथितिरको भाग भनेको धादिङ, नुवाकोट, रसुवा त्यो भागमा चाहिँ पहिलाको बाढीले नै धान लगाइएको धेरै ठूलो क्षेत्रफलमा चाहिँ पहिले नोक्सानी गरिसकेको हुनाले त्यहाँ धान नै थिएन, त्यो खोलाको वरपर चाहिँ धान नै खेती नै रहेको थिएन, बगर मात्रै थियो। त्यस हिसाबले चाहिँ यो वर्षाले त्यो क्षेत्रमा चाहिँ थप क्षति चाहिँ भएन।
0: हो, जति क्षति बगरका रूपमा बन्यो त्यो सकियो, अरू चाहिँ क्षति भन्ने कुरा पछिल्लो वर्षाले चाहिँ त्यस्तो गरेन भनेर तपाईँले जोड्नुभयो। हामी त्यो क्षति पछाडिको चाहिँ न्यूनीकरणका कुरा अलिक केही बेरमा पनि जोडौला। अब धान कुहिनबाट जोगाउनु छ, त्यसै गरी क्षति न्यूनीकरण गर्नु छ, यही समस्याहरू छन्। बाढी पछाडिका कुरा जोड्नुभयो, कतिपय ठाउँमा चाहिँ ढलेको होला पश्चिमका चाहिँ केही तराई क्षेत्रहरू विशेष गरी भनेर चाहिँ जोड्नुभयो। ती जुन आए जानकारीमा आए नआउने पनि कतिपय ठाउँहरू छन्, धान ढलेका होलान्, त्योमा क्षति हुन सक्ने कुराहरू किसानले अहिले तत्कालै अरू केही गर्न सक्नुहुन्छ त अघि दिएका सरसल्लाह बाहेक?
1: लगभग त्यही सुझावहरू नै अथवा त्यही नै उपायहरू हो। ढलेको धान खेतमा जति सक्यो सकिन्छ त्यसलाई त्यहाँबाट पानी निकास छिटो गर्ने, त्यसलाई उठाउने र भिजेको धानलाई लामो समय भण्डारण नगर्ने, मिलहरूसँग समन्वय गरेर चिउरा भुजाको लागि त्यो चाहिँ तुरन्त बिक्री गर्ने।
0: किसानले चाहिँ धान काट्नु अघि पनि अलिकति ध्यान चाहिँ पुर्याउनु पर्यो उसो भए
1: पुर्याउनु पर्छ। यहाँहरूले चाहिँ जस्तो आज मजाले घाम लागेको छ भनेर धान काटेर खेतमै छोड्नुभयो भने चाहिँ फेरि सूचना लिनुभएको छ दुई तिन दिन सफा रहन्छ भने त केही फरक परेन, नत्र भने चाहिँ फेरि सामान्य पानी पर्यो भने पनि फेरि यहाँहरूको जुन काटेर फिजाएको धान भिज्न गयो भने चाहिँ त्यसले धान बालीमा त दानामा त असर गरे गर्यो, परालमा पनि असर गर्छ। फेरि त्यस्तो परालहरू चाहिँ छिटो कुहिने अनि त्यसलाई पछि एक ठाउँमा जम्मा गर्दाखेरि राम्रोसँग नसुक्दै जम्मा गर्दाखेरि त्यसमा ढुसीको विकास हुने अनि त्यस्तो पराल चाहिँ पशुवस्तुलाई खुवाउँदाखेरि त्यसको पाचन प्रक्रियामा असर गर्ने, पशुवस्तुलाई नै असर गर्ने त्यस्तो समस्या चाहिँ हुन्छ। त्यो भएर यहाँले चाहिँ धान अन्नलाई मात्रै ध्यान नदिकन परालालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
0: पराल जुन पशु चौपायाका लागि पछिसम्म खुवाइने चाहिँ घाँस बालीका रूपमा चाहिँ प्रयोग गरिन्छ त्यसलाई पनि ध्यान दिन किसानका लागि त्यो आवश्यकता पनि छ। अब पछिसम्म चाहिँ खुवाउने बाली नै भयो धानको सँगसँगै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र विशेष गरी हामीले अब किसान खेत पस्दै गर्दाखेरि मुख्य बाली धानमा चाहिँ के कस्ता सावधानी र कुराहरू चाहिँ जानकारीमा राख्ने भनेर चाहिँ चर्चा गरिरहेका छौं। तपाईँले आधिकारिक कृषि मौसम सल्लाहका चाहिँ लिने भनेर चाहिँ जोड्नु भएको छ, मौसमी सूचना त्यसै गरी कृषि मौसमी सूचना चाहिँ अलि आधिकारिकै हो भनेर चाहिँ कसरी सहजै प्राप्त गर्न सकिन्छ र अहिलेसम्मको हाम्रो अवस्था र व्यवस्था चाहिँ के छ त?
1: अब सुझावहरू चाहिँ जस्तो अझ कृषि क्षेत्रसँग सम्बन्धित
0: धेरै त सामाजिक सञ्जालबाटै नागरिकले चाहिँ किसानहरूले चाहिँ ती कुराहरू लिने गर्नुभएको छ तर यो आधिकारिक छ है यो हो भनेर पनि बुझ्न त सक्नु पर्यो नि।
1: सक्नु पर्यो त्यसको लागि चाहिँ मुख्य र अहिले भरपर्दो सजिलो सबैले फलो गर्ने भनेको त सञ्चार माध्यमहरू नै भयो। अब यहाँहरूले चाहिँ जस्तो एफएम रेडियोहरूबाट टेलिभिजनहरूबाट जुन समाचार आउने गर्छ त्यो कुरालाई पनि ध्यान दिनु पर्यो, त्यो आधिकारिक हुन्छ। त्यस्तै गरी अर्को चाहिँ नेपाल मौसम विज्ञान विभागको फेसबुक पेज छ, ट्विटर छ, त्यो त्यसलाई फलो गर्नुभयो भने त्यो पेजमा आउने सूचनाहरू पनि आधिकारिक हुन्छ। त्यस्तै गरी कृषि मौसम सल्लाह बुलेटिनको हकमा चाहिँ यहाँहरूले नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइटमा जुन बुलेटिन राखिएको हुन्छ त्यो सूचना भरपर्दो छ। त्यस्तै गरी कृषि वन तथा पर्यावरण मन्त्रालयको वेबसाइटमा पनि यो सूचना उपलब्ध हुन्छ। कृषि वातावरण नार्क फेसबुक पेजलाई यहाँहरूले लाइक या फलो गर्नुभयो भने त्यहाँ पनि हामीले अध्यावधिक सूचनाहरू राख्ने गरेका छौं। त्यसै गरी विभिन्न पालिकाका प्राविधिकहरूसँग जोडिने गरी चाहिँ हामीसँग वाट्सएप ग्रुपहरू पनि छन्, ती ग्रुपहरूमा राखेको सूचनाहरू पनि आधिकारिक हुन्छ। सुझावको लागि त यहाँहरूले आधिकारिक बाहेक अरू स्वतन्त्र व्यक्तिको सुझावहरू पनि सुझावको रूपमा लिन केही समस्या भएन, तर मौसम पूर्वानुमानको कुरा चाहिँ त्यो अनुसार चाहिँ हामीले तयारी पूर्व तयारी गर्नुपर्ने हुनाले कहिलेकाहीँ हामीलाई चाहिँ अलि बढी त्रसित गराउने गरी पनि केही कुराहरू आएका हुन सक्छन्। कहिले चाहिँ एल्गोरिदमको इफेक्टले अघिल्ला वर्षहरूका त्यो फोटो भिडियोहरू पनि अहिले चाहिँ हाम्रो फ्रन्टमा चाहिँ आइराखेको हुन सक्छ, त्यो कुराहरूमा चाहिँ यहाँहरू विशेष गरी
0: चनाको रहन पर्यो र आधिकारिक मौसमी सूचनाहरू र कृषि मौसमका चाहिँ जानकारीहरू लिन सके किसानका लागि फाइदा नै हुन्छ। तपाईँले अघिसम्म जोड्दै गर्दाखेरि यो मुख्य बाली धानमा चाहिँ धान बालीको चक्र वा अन्य सामान्य अवस्थामा गरिने खेती भन्दाखेरि जुन अहिले परिवर्तनका मौसमी परिवर्तनका चक्रहरू देखिएका छन् नि त्यसलाई केही फेरबदल गर्नुपर्ने त्यस्तो केही लागेको छ कि तपाईँ आफ्नो विचार त्यस्तो केही छ?
1: अब यो चाहिँ स्वाभाविक रूपमा मनसुनको उत्तरार्ध मनसुन सकिने बेलामा या सकिसकेपछि पनि ठूलो वर्षा भएर धान खेतीमा क्षति गरेको हुनाले चाहिँ अब यो त्योभन्दा अगाडि नै धान भित्र्याउने गरी एकदम छोटा अवधिका जातहरूमा जानुपर्छ कि भन्ने खालको यो बहसको रूपमा चाहिँ यो आएको छ। नेपाल कृषि अनुसन्धान परिषदले छोटा अवधिका जातहरू विकास गर्नलाई पनि क्रमशः काम गर्दै चाहिँ आइरहेको छ, तर ठ्याक्कै हामीले अवधि तोकेर यति अवधिभित्र चाहिँ हामी यति जात विकास गर्छौं भन्ने अवस्थामा पुगेर अनुसन्धान भइसकेको चाहिँ छैन, तर आगामी दिनहरूमा त्यसमा पनि हामीले अनुसन्धानको कार्यलाई चाहिँ त्यो दिशातिर पनि सोच्नुपर्छ कि भन्ने चाहिँ हामीलाई बोध भएको छ।
0: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले यस वर्षको समग्र मनसुन अहिलेसम्मको अवधिमा चाहिँ मुख्य बाली धानमा यसको प्रभाव र अन्य खेती किसानीका विषयमा चाहिँ कुराकानी जोडिरहेका छौं। तपाईँले मनसुन अवधिको वर्षा त्यसै गरी चिस्यान लगायतका यी कुराहरूलाई पनि जोड्नुभयो र अब खेत पस्दै गरेका किसानहरूले ध्यान दिनुपर्ने कुराहरूलाई पनि जोड्नुभयो। पूर्वमा कुरा जोड्दाखेरि मधेसतिर चाहिँ उखुलाई अलिकति जोगाउनु पर्ने अवस्था छ भनेर भन्नुभयो। त्यसै गरी समग्र धानको चाहिँ भित्र्याउने बेला ध्यान दिनुपर्ने कुराहरू जोड्नुभयो। सुरक्षित भण्डारणका कुरा किन महत्वपूर्ण छन् जुनसुकै बाली भित्र्याए पनि?
1: भण्डारणमा पनि रोग र किराहरूको असर हुने हुनाले र त्यो चाहिँ हामी कति अवधिको लागि भण्डारण गर्छौँ त्यो अनुसारको तयारी पनि गर्नुपर्ने हुनाले भण्डारण पनि त्यत्तिकै महत्वपूर्ण छ। किन हामी धान लगाए जुनसुकै बाली त भित्र्याउँछौँ, भित्र्याएपछि हामीले कुनै एउटा कुनामा या कुनै एउटा स्ट्रक्चरमा त्यसलाई राखिदिएपछि हामी त त्यसलाई क्रमशः बिस्तारै प्रयोगमा ल्याइरहेका हुन्छौँ, तर भित्र त त्यहाँ पनि क्षति नोक्सानी भएको हुनसक्छ। खेतमा जस्तो हाम्रो नाङ्गो आँखाले प्रत्यक्ष रूपमा देखिने त हुँदैन, दिनकै हाम्रो निगरानी पनि नपुग्न सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरूले केही कुराहरू भण्डारण गर्नु अगाडि नै सावधानीहरू अप्नाउनुपर्छ भने भण्डारण गरेको चाहे त्यो अन्न होस् या घाँस पराल होस् त्यसलाई पनि नियमित रूपमा अनुगमन गर्ने हेर्ने त्यहाँ कुनै समस्याहरू छन् कि भन्ने कुरामा चाहिँ चनाको रहनुपर्छ।
0: अब जो जो किसानहरूले धान भित्र्याउँदै हुनुहुन्छ, खेती थन्क्याउँदै हुनुहुन्छ र भण्डारण गर्दै हुनुहुन्छ, त्यसपछि चाहिँ फेरि पनि हाम्रो कृषि जग्गा खेत बारी खाली हुने अवस्था आउँछ र त्यसको अर्को तयारी चाहिँ सुरु हुन्छ। अब अहिले मनसुनमा जति पानी पर्यो, जति पछिल्लो यो झरी पर्यो, यस्ता कुराहरूले आउँदो हिउँद र हिउँदे बालीको खेतीलाई चाहिँ कतिसम्म चाहिँ प्रभाव पार्ने गर्ला र तपाईँले अघि एलनिनोको चाहिँ विकास क्रम पनि जोड्दै हुनुहुन्छ, त्यसको असर चाहिँ कस्तो देखिएला? हामी अलि परसम्मको चाहिँ पूर्वानुमानलाई हेरौँ न।
1: अब अहिले जसको उचो जग्गा छ र जसले धान भित्र्याउन सुरु गरिसक्नु भएको छ उहाँहरूले विशेष गरी पहाड़ी भेगमा तोरी लगाउने समय भयो, अब यहाँहरूले चाहिँ तोरी लगाउन सुरु गर्नुहुन्छ। त्यस्तै गरी तराईको उच्च भागहरूमा पनि तोरी र अब त्यहाँ मूला पनि लगाउन सुरु गरिसक्नु भएको छ, अब बिस्तारै आलु लगाउने समय पनि भयो। त्यस हिसाबले जुन अस्तिको पानी पर्यो त्यसले चाहिँ लगभग धेरै जस्तो देशका अधिकांश भूभागहरूमा चाहिँ चिस्यानको मात्रा चाहिँ प्रशस्त भएको छ। अब धान भित्र्याएर त्यो चिस्यान कायम हुँदैमा, चिस्यान नसुक्दैमा चाहिँ यहाँले अर्को बाली लगाउने तयारी गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो हिउँदे वर्षाको कुरा र हिउँदको समयमा हुने वर्षालाई एलनिनोले कस्तो असर गर्छ भन्ने पक्ष रह्यो होइन। अब त्यसमा चाहिँ हिउँदे वर्षा के कति हुने कस्तो रहन्छ भन्ने पनि जल तथा नेपाल मौसम विज्ञान विभागको सायद आज भोलिमा त्यो बुलेटिन आउँदैछ तीन महिनाको लागि, अक्टोबर नोभेम्बर र डिसेम्बरको लागि। अब त्यो चाहिँ कस्तो आकलन आउँछ त्यो चाहिँ हामीले पनि हेर्न बाँकी छ। र समग्र रूपमा हामीले भन्नुपर्दा चाहिँ गत वर्षहरूको पनि अनुभवलाई हेर्दा चाहिँ हिउँदमा चाहिँ पानी अलिकता कम परेको, सुक्खा हिउँदमा चाहिँ सुक्खा बढ्दै गएको हुनाले विशेष गरी यहाँहरूले व्यावसायिक तरकारी खेतीहरू गर्नुहुन्छ भने चाहिँ पक्कै पनि यहाँहरूले सिंचाईको व्यवस्था हुने जग्गाहरूमा नै गरिराख्नु भएको छ, सिंचाईलाई प्राथमिकता दिनु पर्यो। र अर्को चाहिँ एलिनो वर्ष र हिउँदे वर्षामा चाहिँ कस्तो सम्बन्ध छ भन्ने पनि अब त्यो चाहिँ विगतका वर्षहरूमा हेर्दाखेरि चाहिँ एलिनो भएको वर्षमा चाहिँ पश्चिमी वायु सक्रिय नै रहने गरेको देखिएको छ र त्यस हिसाबले चाहिँ जस्तो मनसुनमा चाहिँ एलनिनो वर्षहरूमा पानी कम परेको देखिएको छ भने हिउँदको वर्षामा चाहिँ एलनिनोले सकारात्मक असर पो पारेको हो कि भन्ने जस्तो विगतका तथ्याङ्कहरू चाहिँ छ। तर त्यो हरेक पटकको एलनिनोले फरक खालको प्रभाव पार्ने हुनाले यो पटक पनि हिउँदमा चाहिँ सरदर नै वर्षा हुन्छ या सरदरभन्दा बढी नै हुन्छ भनेर आश गर्न त सकियो, तर हामीले अहिले नै त्यो त्यसको आकलन चाहिँ पाइसकेका छैनौं।
0: कतिपय अवस्थामा त मौसमविदहरूले चाहिँ सुक्खा खडेरी बढ्ने पो भनेर अलिकति चिन्ता व्यक्त गर्नुभएको थियो, यो ठ्याक्कै चाहिँ बढ्ने भनेर चिन्ता व्यक्त गर्दाखेरि किसानलाई कस्तो प्रभाव पर्छ भन्नेतर्फ पनि ध्यान दिन सकिन्छ होला नि?
1: हजुर, सकिन्छ। अब उहाँहरूको उद्देश्य त सजग गराउने नै रहन्छ, यद्यपि त्यो सूचना कसरी गयो र त्यो ग्रहण गर्ने व्यक्तिले चाहिँ कसरी ग्रहण गर्नुभयो त्यो कुराले पनि फरक पार्छ, तर पटक पटक एलिनो वर्ष हो, सुक्खा बढ्छ, सुक्खा हुन्छ भन्दै गर्दाखेरि एक खालको डर चाहिँ किसानहरूमा त्यो पैदा भएको हामीले पनि महसुस गर्यौं।
0: भनेको आउँदा दिनमा चाहिँ तपाईँहरूले आफ्नो बुलेटिनमा पनि यस्ता कुराहरूलाई समेट्ने प्रयास चाहिँ गर्नुहुन्छ?
1: गर्छौं, हामी समेट्छौं। जस्तो यो ऋतुगत आकलन आएपछि पनि ल यो सिजनभरिलाई चाहिँ सरदरमा यस्तो हुँदैछ है, तपाईँहरूले यो यो काम गर्नुहोस् यो यो नगर्नुहोस् भनेर हामी बुलेटिनमा चाहिँ सुझाव दिन्छौं भने अब हरेक हप्ता के कस्तो रहन्छ त्यस आधारमा पनि हामी सुझाव दिन्छौं। त्यो भएर यहाँहरूले हाम्रो बुलेटिनलाई फलो गर्नुभयो भने पनि धेरै कुराहरू चाहिँ त्यहाँ जानकारीको रूपमा पनि यहाँहरूले लिन सक्नुहुन्छ, पूर्व तयारीको लागि पनि ती जानकारीहरू लिएर पूर्व तयारी गर्न सक्नुहुन्छ।
0: उसो भए रिमालज्यू, तपाईँले भने जस्तै मौसमकै अनिश्चितता हुने, खेतीबाली क्षति हुने, जोखिम पनि हुने किसानका लागि, यो अवस्थामा सरकार, सम्बन्धित निकाय, त्यसै गरी तपाईँहरू जस्तै संघ संस्था, नार्क जस्ता चाहिँ संस्थाहरू, यो निकायहरू हुन् नि किसानका लागि त चाहिने नजिकका निकायहरूले, अब थप चाहिँ मौसमकै अवस्थालाई, एल्निनो विकास हुँदै गरेको चक्रको चाहिँ प्रभावलाई ध्यानमा राखेर के काम अहिलेदेखि शुरू गर्ने हो त, त्यस्तो के पूर्व तयारी थाल्ने त?
1: हिउँदको समय तुलनात्मक रूपमा कम पानी पर्ने समय भएको हुनाले यहाँहरूले चिस्यान रहँदैमा अब लगाउने बाली लगाउने, त्यस्तै गरी सिंचाईको व्यवस्थालाई प्राथमिकतामा राख्ने र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट 3 दिनको र 7 दिनको पूर्वानुमान हुन्छ, आकलन हुन्छ, त्यो सूचनालाई मध्यनजर गर्ने, त्यो अनुसारको चाहिँ कृषि कर्महरू गर्ने र त्यसैको आधारमा हामीले यो कृषिमा पनि बाली पिछेको चाहिँ सुझाव सल्लाहहरू दिएका हुन्छौँ, त्यो सुझाव सल्लाहलाई चाहिँ यहाँहरूले फलो गर्ने, त्यति गर्दाखेरि पनि धेरै क्षति न्यूनीकरण गर्न सकिन्छ। र अर्को कुरा चाहिँ प्राविधिकहरूसँग पनि यहाँहरू निरन्तर सम्पर्कमा रहनुपर्छ, कतिपय कुराहरू सामान्य जानकारीहरू पनि हामीलाई कुनै अवस्थामा नहुन सक्छ, त्यस्तो अवस्थामा चाहिँ यो कृषि प्राविधिक, पशुपालन अथवा भेटनरी प्राविधिक, मत्स्य प्राविधिकहरूसँग यहाँहरू निरन्तर सम्पर्कमा रहेर उहाँहरूको चाहिँ सुझाव लिएर र आफूलाई परेका समस्याहरू पनि सेयर गरेर, म यस्तो समस्याहरू देखिएको छ है, यसमा के गर्ने भनेर चाहिँ यहाँहरूले दोहोरो टू वे कम्युनिकेसन गर्दाखेरि चाहिँ यस्ता क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।
0: भनेको तपाईँहरू माझ पनि किसानहरूले समस्या गुनासा राख्न सक्नुभयो?
1: सक्नुहुन्छ, हामीसँग एउटा डेडिकेटेड नम्बर नै छ, टोल फ्री नम्बर छ, हरेक शुक्रबार 4 देखि 6 बजेसम्म यहाँहरूले फोन गरेर कुराकानी गर्न सक्नुहुन्छ, त्यो नम्बर चाहिँ 1135 1135 जम्मा 4 अङ्कको नम्बर रहेको छ र त्यो चाहिँ यहाँहरूलाई आफ्नो शुल्क पनि लाग्दैन, यहाँहरूले एनटीसी या एनसेल जुनबाट कल गर्दा पनि त्यो नम्बरमा कल गर्दा यहाँहरूलाई पैसा लाग्दैन र एकैपटक धेरै खाल प्रकारका विज्ञहरूसँग कुराकानी गर्न सक्नुहुन्छ। अब हाम्रो त फेरि कस्तो छ भने थोरै तरकारी लगाइन्छ, थोरै क्षेत्रफलमा फेरि गहुँ लगाइन्छ, थोरै क्षेत्रफलमा तोरी लगाइन्छ होइन, अनि पशु पनि एउटा एउटा दुईवटा गाईबस्तु पनि पालेका हुन्छौँ, उस्तै परे 4-5 वटा भेडा बाख्रा पनि हुन्छ, हाम्रो त यस्तो खालको सिस्टम छ नि त। त्यो हिसाबले चाहिँ किसानहरूले एकैपटक त्यहाँ फोन गरेर पालै पालो पशुपालनसँग सम्बन्धित समस्याको लागि पनि अथवा जिज्ञासाको लागि पनि, खेतीबाली सम्बन्धी पनि, माटो र मल सम्बन्धी जानकारीको लागि पनि, मत्स्यपालन सम्बन्धी जानकारीको लागि पनि यहाँहरूले शुक्रबार 4 देखि 6 बजेसम्म 11:35 1135 कल गरेर यो सुविधा लिन सक्नुहुन्छ।
0: भनेको समग्र कृषि मौसम, कृषि समस्या, यी सबै कुराहरू चाहिँ किसानले एकमुष्ट त्यहाँ जोड्न सक्नुहुने भयो, चासो राख्न सक्नुहुने भयो र त्यसै अनुसार। अनि मैले फेरि पनि कार्यक्रमको अन्तिममा चासो राखे, अब असोज मध्य पछाडि चाहिँ खेत पसेका किसानले अब कहिलेसम्म चाहिँ धान थन्काइसक्नुहुन्छ र अर्को तयारीमा चाहिँ लाग्नुहुन्छ, यो कति लामो अवधि हुन्छ त?
1: हजुर, अब यो जसरी धान लगाउँदाखेरि चाहिँ हाम्रो जस्तो सबभन्दा सुरुमा रोपाई भएको र अन्तिमसम्म भएको हेर्दा झन्नै 1.5 महिना अथवा त्योभन्दा अझ प्लस हुन्छ नि, अब त्यस हिसाबले धान भित्राउने समय पनि 1.5 महिनै नै त जाँदैन है, तर पनि करिब करिब झन्डै 1 महिना जस्तो चाहिँ यो रहन्छ, अनि जसले छिटो लगाउनु भएको छ उहाँहरूको अलिक छिटो हुने हो, उहाँहरूले फेरि त्यही अनुसारको हिउँदे बालीहरूलाई चाहिँ तयारी गर्न सक्नुहुन्छ, करिब करिब 1 महिना जस्तो त अब यो जान्छ फेरि।
0: उसो भए यही असोज कार्तिकमा चाहिँ धान भित्र्याउँदै गर्दा र अरू खेतीपाती गर्दाखेरि जो किसानहरू खेती कर्ममा संलग्न हुनुहुन्छ उहाँहरूलाई महत्वपूर्ण अन्तिमको सल्लाह सुझाव चाहिँ के छ त तपाईँको?
1: यहाँहरूले मौसमले प्रत्यक्ष पार्ने प्रभाव पार्ने हुनाले मौसम पूर्वानुमान, मौसमी आकलनहरूलाई, यस्ता सूचनाहरूलाई ध्यान दिनुहोस्। सूचनाहरू लिँदाखेरि सकेसम्म भरपर्दो र सुनिश्चित स्रोतबाट सूचनाहरू लिने गर्नुहोस् र नेपाल कृषि अनुसन्धान परिषदले साप्ताहिक मौसम पूर्वानुमानको आधारमा तयार गर्ने कृषि मौसम सल्लाह बुलेटिन विभिन्न माध्यमहरूबाट चाहिँ हामी प्रचार प्रसार गरिरहेका छौँ, यहाँहरूसम्म आउने व्यवस्था गरिरहेका छौँ, त्यसमा आधारित रहेर कृषि कर्महरू गर्नुहोस् र केही समस्याहरू परेमा नहिचकिचाइकन प्राविधिकहरूलाई आफ्नो समस्याहरू राख्ने गर्नुहोस् र उहाँहरूको सुझाव अनुसार कृषि कर्महरू गर्नुहोस्।
0: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888, 98-012-35-888।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातु नदीको बाढ़ भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोर्ला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। सन् 2027 को एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाई छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकैपटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मितिभन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको भन्ने सम्भावना छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिका, पञ्चोली तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको छ। गएको मंगलबार भत्किएको बाँधबाट पानी बस्ती र खेततर्फ पस्दै अस्ति बुधबार बेलुकीदेखि जलमग्न बनेको थियो। पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ। जलेश्वर 1 नगरपालिका चोकदेखि हटिया क्षेत्रसम्म सड़कमा पानी जमेको छ। बाढ़ीका कारण गाड़ी चलाउन तथा पैदल हिँडुलमा समेत समस्या भएको स्थानीयले बताएका छन्। बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोटका रतबारा, बजराही र धवलीमा धान बालीमा क्षति पुगेको छ। किसानका अनुसार बाढ़ीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको छ। स्थानीयका अनुसार बञ्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ। गएको वर्ष पनि त्यही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मरमत सम्हार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम शुरू गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषयक उच्चस्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाइका कारण पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो। भदौ 10 गते भटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपद हिमाली सुनामीको संज्ञा दिनुभएको छ। चीनबाट सामान सहित आएका 150 भन्दा धेरै कन्टेनर कोरला नाकाको हेचुङ भन्सारको यार्डमा रोकिएका छन्। भन्सार कार्यालयका प्रमुख विदुर चुणालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँचपास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपासको प्रक्रिया पनि 2 दिनभित्र सक्ने उहाँले बताउनुभयो। गएको शनिबार रातदेखि परेको अविरल वर्षाका कारण बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा बाढ़ी पहिरो र
नदी कटानले क्षति पुर्याएको थियो। तातोपानी र रसवागरी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोर्ला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयको भनाई छ। यसैबीच वर्षाका कारण पाँच दिनदेखि अवरूद्ध जोमसुम कोर्ला सड़क खण्ड हिजोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यता हिमपातका कारण कैलाश मानस सरोवर दर्शनका लागि चिनिया पक्षले आवतजावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार पर्सीदेखि नाका खुल्ने अनुमान छ। यस वर्ष अहिलेसम्म हिल्सा नाका हुँदै 6010 जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। मानसरोवरको दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6743 वडा मध्य 3191 वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वडा मध्ये 577, मधेसका 1271 मध्य 402, बागमतीमा 1121 मध्य 563, गण्डकी प्रदेशमा 762 मध्य 366 वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 मध्ये 550, कर्णालीमा 715 वडा मध्य 277 तथा सुदूरपश्चिममा 734 वडा मध्य 456 वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 औं महाधिवेशन आउँदो मंगिर 21-23 गतेसम्म गर्ने तय छ। यता कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सि काठमाण्डुमा महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीहरूको संख्या पनि बढ़दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। असोज 8 देखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजन र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको 6 MW क्षमताको रेले खोला जलविद्युत आयोजनाको बादमा बाढ़ी पस्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ी पहिरोको कारण दाना खुरकोट 220 KV प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर, धीरच्याङ र दोभाको भीरकाटी क्षेत्रमा 4 टावर ढलेपछि प्रसारण लाइन अवरूद्ध भएको छ। उता कञ्चनपुरको दोधारा चाँदरी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने ऐतिहासिक झलुङ्गे पुलको पिलर भत्किएपछि स्थानीयवासी, व्यवसायी र पर्यटन क्षेत्रमा चिन्ता बढ़ेको छ। पूर्व ओडा सदस्य भीमबहादुर सिंहले पुल दोधारा चाँदनीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गर्नुभयो। पिलर भत्किएपछि आवागमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि गएको बुधबार बिहान पुलका 8 पिलर मध्ये दोधारा चाँदनीतर्फको तेस्रो पिलर भत्किएपछि पुलमा आवागमन रोकिएको छ। 22 वर्ष अघि निर्माण भएको यो पुल दोधारा चाँदनीलाई जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले थप झण्डै 9,000 सैनिक तथा मरिन सहित तेस्रो विमान वाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको समाचारमा जनाइएको छ। यससँगै आउँदो अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर 3 अमेरिकी विमान वाहक समूह र 2 ल्याण्डिङ समूह रहने अपेक्षा गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि त्यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख रूपमा बढ़ने अनुमान छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव बढ़ेको बीबीसीले जनाएको छ। जलमार्गबाट गुज्रिरहेका ठूला तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैनिक गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर गैराती स्वदेश फर्किएको छ। नेपाली टोली जापानको टोकियोबाट नेपाल आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई 5 विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अंक बाँडेको थियो। त्यस्तै समूह विजेताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पायो। श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल आईसीसी टी20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। उता दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको समूह विभाजनमा समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे भएका छन् भने यस्तै बीच एउटा टोली छनौट भएर आउनेछ। यस्तै समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को एक टोली रहनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातो नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोरला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोरला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3,191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। सन् 2027 एकदिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
2: एनबीएल सर्वसुलभ आवास कर्जा अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आउँछ तलब जान्छ तलब फल्ती खाली छैन बचत
2: सो व्हाट नेक्स्ट
3: एसआईपी गरौ फ्युचरको लागि लगानी गरौ
4: लगानी बेस्ट एट एनी एज
5: यो एनआईसी एसिया क्यापिटलको
6: एसआईपी आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्
7: थप जानकारीको लागि 9853514531 वा व्हाट्सएप र भाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्
8: एनआईसी एसिया क्यापिटल
9: साली नदीको सिर
10: मणिचूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भीडभाडबाट टाढा
10: शहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउन छत्रपाटी निशुल्क चिकित्सालय र डल्लु सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिजो महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अरियालको रहबरमा सम्झौतामा हस्ताक्षर गरिएको छ। यसरी सड़कबाट उद्धार गरी मानव सेवा आश्रममा राखिएका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार समेत निशुल्क गर्ने महानगरले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डमा आरोप पत्र दायर गरेको छ। आयोगले श्रेष्ठले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दावी गर्दै 4,74,46,813.49 रूपियाँ बिगो कायम गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागडुङ्गा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 284 जना चालकलाई कार्यवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा गाड़ी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले सुरुङ मार्ग सञ्चालनमा आएदेखि अहिलेसम्म ट्राफिक नियम उल्लंघन गरी गाड़ी चलाउनेलाई कार्यवाहीको दायरामा ल्याउने गरेको जानकारी दिनुभयो। र बैंकिङ कसुर मुद्दामा 80 लाख रूपियाँ बिगो कायम भई फरार रहेका एकजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 15 बस्ने 41 वर्षीय राजकुमार बिडारी रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। काठमाडौँ महानगरद्वारा ज्येष्ठ नागरिकको निशुल्क उपचारका लागि अस्पतालसँग सम्झौता, सड़कबाट उद्धार गरिएका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण गर्ने र नागढुङ्गा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 200 भन्दा धेरै चालक कार्यवाहीमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
0: स्मार्ट अफ घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 12 PM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाह खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कपिल वस्तुमा ट्रक र बस ठोकिँदा बस चालकको मृत्यु, 8 जना घाइते। बाघको आक्रमणबाट कैलालीमा 1 जनाको ज्यान गयो।
0: प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक। 3 जनालाई मन्त्री सरहको सुविधा, केहीलाई राज्यमन्त्री र उपसचिव सरहको पद।
1: संघीय संसदको वर्ष अधिवेशन अन्तर्गत दुवै सभाको अन्तिम बैठक आज, केही विधेयक पारित र केहीलाई समिति पठाउने कार्यसूची।
0: बाल्टिक क्षेत्रमा आक्रमण भए आफ्नो सबै हतियार प्रयोग गर्ने रूसको चेतावनी, परमाणु हतियार प्रयोगको चेतावनी नदिन नेटोको आग्रह।
1: र एक दिवसीय विश्वकप क्रिकेट 2027 खेल तालिका सार्वजनिक, 14 टोलीले प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। कपिल वस्तुको शिवराज नगरपालिका एक चोर खोलामा आज ट्रक र बस आपसमा ठोकिँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको D6K3333 नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश 03001K0099 नम्बरको बस एक आपसमा ठोकिँदा बसका चालक बाँकेको खजुरा गाउँपालिका 5 का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा सवार 11 जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको छ। मरङ कानेपोखरी गाउँपालिका 2 घर भएका ट्रक चालक रूपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यसैबीच बाघको आक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान करिब 5 बजे चौधरी सहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य 2 जनाले भने भागेर ज्यान जोगाएका थिए। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रधानमन्त्री विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहका 4 जना सल्लाहकार, 1 जना विज्ञ र 20 जना स्वकीय गरी 25 जनाको टीम रहेको छ। सचिवालयमा 3 जना पदाधिकारीलाई मन्त्री सरहको सुविधा तोकिएको छ। प्रधानमन्त्री शाहको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल रहनु भएको छ। अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा रहनु भएको छ। यसै गरी नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्य मन्त्री सरहको सुविधा पाउने गरी नियुक्ति दिइएको छ। त्यसबाहेक शाहको प्रमुख स्वकीय सचिवमा सुभाष शर्मा, स्वकीय सचिवमा नवीन भण्डारी, सहसचिवमा संजीव पाण्डे, स्वकीय सहसचिवमा प्रेस तथा सुशासन अनुशासन विज्ञ दीपा दाहाल, सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक तथा विश्व राई विज्ञ सामाजिक विकास रहेका छन्। उनीहरूले राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सरह सुविधा पाउने गरिएको छ। शाह गत चैत 13 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।
0: वर्षीय अधिवेशनको अन्तिम दिन आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछन्। बिहान 11 बजे शुरू भएको प्रतिनिधि सभा बैठकमा अहिले शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्। जारी प्रतिनिधि सभा बैठक र दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची छ। प्रतिनिधि सभा बैठकबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गर्ने कार्यसूची छ। अरू केही विधेयक दफावार छलफलका लागि समितिहरूमा पठाइनेछ। राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। चालू अधिवेशन गत वैशाख 28 गते शुरू भएको थियो।
1: कांग्रेसको संस्थापन इतर समूहको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज पनि जारी छ। हिजो हुन नसकेका वडाहरूमा आज पनि निर्वाचन समितिले अधिवेशन जारी रहेको जनाएको हो। पहिलो दिन 3191 वडामा अधिवेशन सम्पन्न भएको संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जानकारी दिनुभयो। उहाँले बाँकी रहेका वडामा यही असोज 18 गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनु भएको छ। कांग्रेस संस्थापन इतर समूहको 15औं महाधिवेशन आगामी मंगिर 21-23 गतेसम्म हुने तय भएको छ। संस्थापन पक्षले यही 18 गते 15औं महाधिवेशनको काठमाण्डुमा उद्घाटन गर्दैछ। संस्थापन पक्षले क्षेत्रीय अधिवेशन गरिरहेको छ। केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको संस्थापन पक्षले तयारीबारे जानकारी दिन आज दिउँसो 2 बजे सानेपामा पत्रकार सम्मेलन गर्दैछ। दुवै पक्षले तल्लो तहदेखि अलग अलग अधिवेशनमा जुड्दा लामो विरासत बोकेको पार्टी नेपाली कांग्रेस फुटेको छ।
0: हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। हिल्सा ताक्लाकोट आवत जावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो। उहाँका अनुसार अलपत्र पर्नेमा नामखा गाउँपालिका 1, 2 र 3 का स्थानीय व्यापारीहरू हुन्। हिमपातका कारण कैलास मानसरोवर दर्शनका लागि चिनिया पक्षले आवत जावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर 4 अर्थात असोज 18 गतेदेखि नाका खुल्ने बताइएको छ। हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 स्कूलका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब 2 देखि 2.5 फिटसम्म हिउँ जमेको छ। स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सड़क सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्। यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवत जावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो तथा काली गण्डकी र सहायका नदीको कटानका कारण अवरूद्ध सड़क सञ्चालनमा आएको छ। उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गत जिल्लाभित्रको सड़क खण्ड बिहिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। गत असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीको सीमासँग जोड़िएको थासाङ घरपझोङ बारागुङ मुक्ति क्षेत्र तथा लो घेकर र लुमान्थङ गाउँपालिका हुँदै समुद्री सतहदेखि 4650 मिटर उचाइमा रहेको कोरला नाकासम्मको सड़क अवरूद्ध भएको थियो। अहिले उक्त सड़कमा सवारी साधन आवाजात गर्न थालेको प्रमुख जिल्लाधिकारी अजिता शर्माले बताउनुभयो। उहाँका अनुसार बारागुङ मुक्ति क्षेत्र 3 चौलेको उकालोमा सवारी साधन आवाजातमा समस्या भएपछि सड़क मरमत गरिएको छ। चीनसँगको सीमामा रहेको कोरला नाका हुँदै नेचुङ स्थित भन्सार कार्यालयबाट छुटेका विद्युतीय सवारी साधन समेत सड़क मरमतपछि सञ्चालनमा आएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्र स्थित आफ्नो भूभाग कालिनिनग्राडमाथि आक्रमण भएमा परमाणु हतियारले प्रति आक्रमण गर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति पुटिनले कालिनिनग्राडमाथि आक्रमण भएको रूसलाई महसुस भएमा आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको हो। रूसले 2029 वा 2030सम्ममा युद्धका लागि तयारी गरिरहेको बताइरहेका पश्चिमा नेताहरूलाई यस्तो जवाफ दिइएको पुटिनको दावी छ। यसअघि रूसले नेटोलाई आफ्नो भूभागमा नाकाबन्दीको तयारी गरिरहेको आरोप पनि लगाएको थियो। कालिनिनग्राड लिथुआनिया र पोल्याण्डको बीचमा पर्ने भूभाग हो। पश्चिमा देशले कालिनिनग्राडलाई रूसका बाँकी भूभागबाट अलग गर्ने प्रयास गरेमा आफू आणविक हतियार समेत प्रयोग गर्न तयार रहेको रूसको चेतावनी छ। उता नेटोले भने आफू रक्षात्मक गठबन्धन भएको भन्दै आणविक धम्की नदिन आग्रह गरेको छ। पछिल्ला केही महिनामा पश्चिमा सहयोगी मुलुकहरूले हाइब्रिड युद्धसँग सम्बन्धित घटनामा वृद्धि भएको र त्यसमा रूसको हात रहेको दावी गर्दै आएका छन्। विशेष गरी पोल्याण्ड र बाल्टिक मुलुकहरूमा यस्ता घटना बढ़ेका छन्। गत साता मात्रै पोल्याण्डले रूसको एउटा हेलिकप्टर कालिनिनग्राडसँग जोड़िएको आफ्नो भूभागमा प्रवेश गरेको जनाएको थियो। त्यस्तै लिथुआनियाले पनि आफ्ना नागरिकहरूले रूसका कारण निरन्तर खतरा महसुस गरिरहेको बताएको थियो।
1: र अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 हुने एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप 2027 अक्टोबर 2 देखि नोभेम्बर 21 सम्म चल्नेछ। नामिबियाको राजधानी विन्डहोकमा शुरू हुने विश्वकपमा यसपटक 14 टोलीले 12 मैदानमा कुल 57 खेल खेल्नेछन्। यसपटक विश्वकपको ढाँचामा ठूलो परिवर्तन गरिएको छ। सन् 2023 विश्वकपमा 10 टोली सहभागी भएका थिए भने 27 टोलीको संख्या बढ़ाएर 14 पुर्याइएको छ। सेमी फाइनल र फाइनल अघि प्रतियोगितालाई प्रारम्भिक श्रृंखला, समूह चरण र सुपर सेभेन गरी 3 चरणमा विभाजन गरिएको छ। विश्वकपको शुरूआत सबैभन्दा कम वरियतामा रहेका 3 टोली बीच हुने प्रारम्भिक श्रृंखलाबाट हुनेछ। 3 टोलीले एक अर्कासँग एक एक खेल खेल्नेछन्। यस चरणको विजेता टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ। बाँकी 2 टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ। यसरी 14 टोली सहभागी हुने भए पनि मुख्य समूह चरणमा 12 टोली मात्रै पुग्नेछन्। त्यस बाहेक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले पनि मुख्य प्रतियोगिताको लागि स्थान पक्का गरिसकेका छन्। अब बाँकी 4 स्थान अर्को वर्षको शुरूआतमा हुने विश्वकप क्वालिफायर प्रतियोगिताबाट तय हुनेछन्। 2 पटकको विश्व च्याम्पियन वेस्ट इण्डिजले पनि उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कपिलवस्तुमा ट्रक र बस ठोकिँदा बस चालकको मृत्यु, 8 घाइते। बाघको आक्रमणबाट कैलालीमा 1 ज्यान गयो।
0: प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक। 3 मन्त्री सरहको सुविधा, केले राज्यमन्त्री र उपसचिव सरहको पद।
1: संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाको अन्तिम बैठक आज केही विधेयक पारित र केहीलाई समिति पठाउने कार्यसूची।
0: बाल्टिक क्षेत्रमा आक्रमण भए आफ्ना सबै हतियार प्रयोग गर्ने रूसको चेतावनी। परमाणु हतियार प्रयोगको चेतावनी नदिन नेटोको आग्रह।
1: र एक दिवसीय विश्वकप क्रिकेट 2027 खेल तालिका सार्वजनिक, 14 टोलीले प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO.
9: AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
9: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
9: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
10: All in one mart, helping make your life easier.
11: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो, किन नि? के भयो, सन्चो भएन?
11: होइन, यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङ
0: थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन घरको।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 1 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट।

0: दिउँसो 1 बजेको थाहा अपडेटमा सन्चुको नमस्कार। कपिलवस्तुको शिवराज नगरपालिका 1 चोर खोलामा आज ट्रक र बस आपसमा ठोकिँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ छुटेको ना 6 ख 33 33 नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश 03-001-009 नम्बरको बस आपसमा ठोकिँदा बसका चालक बाँकेको खजुरा गाउँपालिका 5 का सुमन खत्रीको घटनास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा सवार 11 जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य छ। मरङ कानेपोखरी गाउँपालिका 2 घर भएका ट्रक चालक रूपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। यसै बीच बाघको आक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान करिब 5 बजेतिर चौधरी सहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य 2 जनाले भने भागेर ज्यान जोगाएका थिए। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्रीको सचिवलाई सदस्य तथा सहयोगीहरूको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री पालेन्द्र शाहका 4 जना सल्लाहकार 1 जना विज्ञ र 20 जना स्वकीय गरी 25 जनाको टीम रहेको छ। सचिवालयमा 3 जना पदाधिकारीले मन्त्री सरहको सुविधा तोकिएको छ। प्रधानमन्त्री शाहको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनैतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल छन्। अग्रवाल अवैतानी का स्वास्थ्य सल्लाहकारका रूपमा रहेका छन्। यस्तै गरी नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्य मन्त्री सरहको सुविधा पाउने गरी नियुक्ति दिइएको छ। त्यसबाहेक शाहको प्रमुख स्वकीय सचिवमा सुभाष शर्मा, स्वकीय सचिवमा नवीन भण्डारी, स्वकीय सहसचिवमा संजीव पाण्डे, स्वकीय सहसचिव प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक तथा विश्व राई विज्ञ सामाजिक विकास रहेका छन्। उनीहरूले राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सरह सुविधा पाउनेछन्। शाह गत चैत 13 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। वर्षीय अधिवेशनको अन्तिम दिन आज संघीय सम्झौता अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक अहिले केही बेर पछि शुरू हुँदैछ। बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची छ। प्रतिनिधि सभा बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ भने अरू केही विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइनेछ। राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। अहिले प्रतिनिधि सभामा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। यसैबीच संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। चालू अधिवेशन गत वैशाख 28 गते शुरू भएको थियो। भारतको उत्तराखण्ड स्थित धौली गंगा जलविद्युत आयोजनाको बाँधको ढोका 48 घण्टाको लागि खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजनाको बाँध रहेको सिल्ट सफाईको लागि असोज 17 भोलिदेखि भोलि राति 1 बजेदेखि असोज 19 गते सोमबार राति 1 बजेसम्मको लागि बाँधको ढोका खोलिने जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्ने भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। प्रशासन कार्यालयले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको हो। बाँध खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने भएकोले नदीमा नजान, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो। र कांग्रेसको संस्थापन इतर समूहको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज पनि जारी छ। हिजो हुन नसकेका वडाहरूमा आज अधिवेशन भइरहेको हो। पहिलो दिन हिजो 1191 वडामा अधिवेशन सम्पन्न भएको संस्थापनेतर समूहको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक एकराज पोखरेलका अनुसार बाँकी रहेका वडामा असोज 18 गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ। कांग्रेस संस्थापनेतर समूहको 15 अधिवेशन आगामी मंगिर 21-23 गतेसम्म हुने तय भएको छ। संस्थापन पक्षले असोज 18 गते 15 महाधिवेशनको काठमाण्डुमा उद्घाटन गर्ने तयारी गरेको छ। संस्थापन पक्षले क्षेत्रीय अधिवेशन गरिरहेको छ। केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको संस्थापन पक्षले तयारीबारे जानकारी दिन आज दिउँसो 2 बजे सानेपामा पत्रकार सम्मेलन गर्दैछ। दुवै पक्ष तल्लो तहदेखि अलग अलग अधिवेशनमा जुट्दा लामो विरासत बोकेको पार्टी नेपाली कांग्रेस फुटेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरिपरि नजर घुमा हेर

मिलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरे लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर

0: आवाज बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: प्रसारण भइरहेको छ।
2: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: निर्वाचन प्रहरीको पोषा खरिद अनियमितता बारे छानबिन हुने, 9 सदस्यीय संसदीय उपसमिति गठन।
2: जर्मनीबाट 800 बढ़ी ऐतिहासिक नेपाली दस्तावेज स्वदेश फिर्ता, राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण।
1: सुरक्षा निकायका आउटलेटबाट एलपीजी ग्यास बिक्री गर्ने तयारी, धौली गंगाको बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
2: फ्लाइट दुवै उडान घटनामा इरानको संलग्नता देखिए कार्यवाही गर्ने ट्रम्पको चेतावनी, अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने संकेत।
1: र विश्वकप लिग टू क्रिकेटका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारको जोडबलमा निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति गठन भएको छ। आज सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले समिति नबनाई नहुने अडान राखेपछि सत्तारूढ़ दल रासपाकै सांसद मनिष झाको संयोजकत्वमा 9 सदस्यीय अध्ययन उपसमिति गठन गरिएको हो। उपसमितिमा सांसद एन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर शाही सदस्य रहनु भएको छ। उपसमितिलाई 2 महिनाभित्र पोशाक खरिद अनियमितता सम्बन्धी उजुरीको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। बैठकमा छानबिन वा अध्ययन कुन समिति बनाउने भन्नेबारे सांसदहरू बीच केही बेर चर्का चर्की परेको थियो। विपक्षी दलका सांसदले व्यक्ति केन्द्रित नहुन भनेपछि सांसद सुनारले कसैलाई फसाउन समिति बनाउन नभनेको दावी गर्नुभयो।
5: कसैलाई फसाउने, लडाउने, भिडाउने केही पनि होइन। कसको इन्ट्रेस्ट के हो हामीले पनि राम्रोसँग बुझेका छौँ। कसलाई कसको साप जोगाउनु पर्नेछ जोगाउने, कसलाई डुबाउनु पर्नेछ डुबाउने, हामी कसलाई जोगाउने फसाउने भनेको होइन। सत्य तथ्य अध्ययन गर्नु पर्यो, त्यसबारे जनताले बुझ्नु पर्यो। प्रहरी संगठनभित्रका सिपाही हल्दार ती हाम्रा घरका छन्, हाम्रा थरका छन्। ती हिजका ती म्यादी प्रहरीहरू कोही आइजी साहबका छोराछोरी थिएनन्। यहाँका गरिबहरू, यहाँका निमुखाहरू गर्भमा पिठोमा बच्चा बोकेर आएका थिए। तिनको न्यायको कुरा गरेको हामी
1: वर्षीय अधिवेशनको अन्तिम बैठकमा सांसदहरूले दशैं तिहारको शुभकामना व्यक्त गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आगामी दशैं तिहारको शुभकामनामा पनि वर्तमान सरकारप्रति कटाक्ष गर्नुभयो।
6: आउँदै गरेको दशैं तिहार, छठ लगायतका पर्वहरू फासीवादमाथि लोकतन्त्रको विजय बनोस्, देशद्रोहमाथि भक्ति देशभक्तिको उद्घोष बनोस्, दरिद्रतामाथि समृद्धिको जीत होस्, बर्बरतामाथि मानव सभ्यताको गीत होस्।
1: श्रम संस्कृति पार्टीका सांसद ध्रुव राज राईले वर्षीय अधिवेशन सकिँदा आफू रित्तो हात फर्कन लागेको बताउनुभयो। भोजपुरबाट निर्वाचित सांसद राईले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो।
7: आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किदिन्छु भनेर भन्नुपर्ने बाध्यता छ। उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढंगबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन।
1: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्को अधिवेशनमा आलोचना गर्ने ठाउँ नराखेर काम गर्न सरकारलाई सुझाउनु भएको छ।
8: हामी तपाईँहरूको शुभचिन्तक हो। पर्सि अबको नयाँ अधिवेशन आउँदासम्म तपाईँहरूलाई फेरि प्रश्न गर्ने ठाउँ नरहोस्, यही अपील गर्न चाहन्छु, यही अनुरोध गर्न चाहन्छु। र अब आउँदै गरेको बडा दशैं लगायत सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
2: संयुक्त राष्ट्र संघको 81 औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधनले जलवायु न्याय सहित नेपालको राष्ट्रिय हितका विषयलाई विश्व समु प्रभावकारी रूपमा उजागर गरेको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई महासभामा नेपालको सहभागिताबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक बनेको बताउनुभयो। मन्त्री खनालका अनुसार प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भटेको सिकुबाड़ीलाई जलवायु संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली पारिस्थितिक प्रणालीको रक्षा र लस एण्ड ड्यामेज फण्डबाट सहज स्रोत परिचालनका लागि विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको थियो।
1: जर्मन नागरिकको निजी संग्रहमा रहेका 13 औंदेखि 20 औं शताब्दीसम्मका 800 भन्दा बढ़ी ऐतिहासिक नेपाली दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ। काठमाण्डु स्थित राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा हाइडेलबर्ग विश्वविद्यालयका प्रतिनिधिले परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा ती दस्तावेज हस्तान्तरण गरेका हुन्। जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिड फ्लाइसको इच्छा अनुसार उहाँका छोरा र जर्मन संस्थाको सहकार्यमा यी बहुमूल्य अभिलेख नेपाल फिर्ता ल्याइएको हो। सन् 1970 र 90 दशकमा संकलन गरिएका ती सामग्रीमा प्राचीन ताटपत्र, मल्लकालीन लिखत, शाह तथा राणाकालीन कानूनी सनद, लाल मोहर र राजकीय कागजात समावेश छन्। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री खनालले ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको स्वामित्वलाई पुनस्थापित गरेको बताउनुभयो।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्रमिनको पर्व नाम

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने।
0: नेपाल बैंकले ल्याएको छ
1: लभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कर्जनहा नगरपालिका 4 भुल्केमा एभी गाडीलाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा गोल बजार 4 45 वर्षीय शोभा कुमारी यादवको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य 5 जना मध्ये गम्भीर अवस्थाकी 22 वर्षीय प्रियंका यादवलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ भने अर्की घाइते ललिता महतोलाई विराटनगर पठाइएको छ। बाँकी घाइतेहरूको स्थानीय फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
6: भारतको धौली गंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धारसुला स्थित परियोजनाको बाँधमा सिल्ट सफाई गर्नका लागि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म बाँधको ढोका खोलिन लागेको महाकाली नदीमा जलस्तर बढ़ने जोखिम रहेको छ। प्रशासनले 48 घण्टासम्म नदीमा पानीको बहाव उच्च हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरेको छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिवतर्फ उड़ेको फ्लाइ दुबईको विमानमा भएको घटनामा ईरानको संलग्नता पुष्टि भए कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले घटनामा ईरानको संलग्नताबारे अध्ययन भइरहेको बताउँदै जिम्मेवार पाइए ईरानले धेरै कड़ा परिणाम भोग्नुपर्ने बताउनु भएको हो। फ्लाइ दुबईको विमानमा सह पाइलटले भारतीय नागरिक कप्तान स्मिथ मच्छरमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि संघर्ष भएको थियो। यात्रुहरूको सहयोगमा सह पाइलटलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि विमान साउदी अरेबियामा आपतकालीन अवतरण गरिएको थियो। यात्रुलाई पछि अर्को उड़ान मार्फत इजरायल पठाइएको थियो। ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि अमेरिकाबाट डिजल निर्यातमा प्रतिबन्ध लगाउने संकेत समेत गर्नुभएको छ। ट्रम्पले युरोपेली देशहरूलाई आफ्नो डिजेल भण्डारणको केही हिस्सा आवश्यक परे बजारमा ल्याउन आग्रह गर्न सकिने बताउनु भएको हो। भनाई अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले युरोपेली देशहरूलाई डिजेलको भण्डार तयार राख्न र आवश्यकता परे त्यसलाई बजारमा ल्याउन गरेको आग्रहपछि आएको हो। बेसेन्टले डिजेलको बढ़दो मूल्यको भार अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायमाथि पर्न नहुनेमा जोड़ दिनुभएको छ।
6: अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो, जसमा सन्दीप सहित आशिष शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर 7 भारतदेखि ओमानमा हुन लागेको लेकठोको यो अन्तिम श्रृंखला हो। लेकठोमा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। हालसम्म 32 खेल खेलेको नेपालले 11 मात्रै जितेको छ। 19 खेल हारेकाले नेपाल शीर्ष चारमा पर्न ओमानमा हुने खेल जित्नै पर्ने दबावमा छ। नेपालको हालसम्म 24 अंक मात्रै छ। यो श्रृंखलामा नेपालले शीर्ष चारमा स्थान बनाउन सके विश्वकप छनौट खेल्नका लागि प्ले अफ खेल्नुपर्नेछ।
5: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: निर्वाचन प्रहरीको पोसा खरिद अनियमितताबारे छानबिन हुने, 9 संसदीय उपसमिति गठन।
5: जर्मनीबाट 800 बढ़ी ऐतिहासिक नेपाली दस्तावेज स्वदेश फिर्ता, राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण।
6: सुरक्षा निकायका आउटलेटबाट एलपीजी ग्यास बिक्री गर्ने तयारी। धौली गंगाको बाँध खोलिँदै महाकाली नदी किनारमा सतर्क रहन आग्रह।
5: फ्लाई दुबई उडान घटनामा इरानको संलग्नता देखिए कार्यवाही गर्ने ट्रम्पको चेतावनी। अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने संकेत।
6: र विश्वकप लिग्थो क्रिकेटका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा।
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा।
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा।
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा। शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू।
0: सरल प्रक्रिया, सुलभ ब्याज दर।
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कै अभिकर्ता बनौ।
2: रेडियो दिदी बहिनी 95.2 MHz।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनसुख रातले

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ भन्ने लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: रेडियो रेडियो दीदी बहनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बजे

0: ब्लेन्डर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदको चालू अधिवेशन अन्त्य सम्बन्धी प्रसंगबाट, संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो। प्रतिनिधि सभाको आजको बैठकमा संयुक्त राष्ट्र संघको 81 महासभामा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई विस्तृत जानकारी गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहले महासभामा उठाएका मुख्य मुद्दाहरू प्रष्ट पार्नुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले हालै भुटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई विश्वव्यापी जलवायु संकटको गम्भीर प्रभाव र चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको थियो। नेपालले हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनु परेको यथार्थ विश्वसामु राखिएको छ। साथै कम उत्सर्जन गर्ने तर बढ़ी मारमा पर्ने देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न र ऐतिहासिक रूपमा जिम्मेवार ठूला राष्ट्रहरूले थप उत्तरदायित्व लिनुपर्ने जोरदार माग प्रधानमन्त्री शाहले राष्ट्रसंघीय मंचबाट उठाएको परराष्ट्र मन्त्री खनालले संसदलाई जानकारी दिनुभएको छ।
3: तर यसपटक हामी फरक परिस्थितिमा महासभामा सहभागी भई फर्केका छौं। नेपालमा भएको ऐतिहासिक राजनैतिक परिवर्तन, वर्तमान सरकारको नीति तथा कार्यक्रम, नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको वेग र आकांक्षा, विश्व व्यवस्था र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको दृष्टिकोण र मुख्य गरी हामीले हालै मात्र भोग्नु परेको त्रासदीपूर्ण भुटेकोशी बाढ़ी पछि जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्व मंचमा उच्च तहबाटै स्पष्ट रूपमा प्रस्तुत गर्ने टटकारो आवश्यकता खड्केको थियो। यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्र संघको 81 महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ।
2: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको 6 महिनामा फाँसीवादी प्रवृत्ति देखिएको भन्दै आलोचना गर्नुभएको छ। बैठकमा नेता थापाले वर्तमान सरकारको 6 महिना पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भई पूर्व प्रधान न्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गर्नुभयो।
4: लोकतन्त्रको सर्वोच्च संस्था प्रतिनिधि सभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ। प्रतिनिधि सभाले आफ्नो कार्यकालको 6 महिना पार गरेको छ। यो क्रममा 3 दर्जन विधेयकहरू संसद सचिवालयमा दर्ता भए, 1 दर्जन राष्ट्रपतिबाट प्रमाणीकरण भए, केही संसदबाट प्रमाणित भए तर प्रमाणीकरण बाँकी छ, केही समितिहरूमा दफावार छलफलमा छन् र केही सामान्य अवस्थामा नै छन्। यो 6 महिनामा प्रतिनिधि सभाको सत्ता पक्ष सरकारको प्रतिछाया मात्र साबित भयो। सबै विधेयकहरू संख्या र शक्तिको बलमा एक पक्षीय ढंगले पारित गरियो। लोकतन्त्रको अर्थ सत्ता पक्षले फगत शक्ति र संख्यालाई बुझ्यो, विधि निर्माण उसले आफ्नो एकाधिकार ठान्यो, सत्ता पक्षले प्रतिपक्षलाई पूरक होइन बाधक ठान्यो, विधेयकमा कमा र वाक्यांशसम्म थप्न संशोधन गर्न पनि मानेन।
5: सांसद झक्कु सुवेदीले प्रधानमन्त्री बालेन शाहलाई सरकार 5 वर्ष टिकाएर देखाउन चुनौती दिनुभएको छ। झण्डै 2/3 बहुमत भएको सरकारका प्रधानमन्त्रीलाई उहाँले सरकार आफ्नै कारण ढल्ने बताउनु भएको हो। राष्ट्रिय सभाको यो अधिवेशनको अन्तिम बैठकमा दलीय आधारमा धारणा राख्नुभएका सुवेदीले अरू कुनै काम गर्न नसकेको भन्दै अब सरकार टिकाएर देखाउन चुनौती दिनुभयो। यो सरकार अल्गोरिदमले जन्माएको हो, वर्तमान सरकार कुनै विचार र सिद्धान्तबाट नभई अल्गोरिदमबाट जन्मिएको हो, उहाँले बताउनुभयो। सुवेदीले एउटै कुरा सयौं पटक दोहोर्याउँदै जनतालाई भ्रममा पारेर वर्तमान सरकार आएको बताउनुभयो।
2: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा डेढ़ महिनाको बिरामी विजा स्वीकृत गराउनु भएको छ। उहाँ गत वैशाख 30 देखि असार 13 सम्म चलेका 24 बैठकमा अनुपस्थित हुनुहुन्थ्यो। जारी संसद अधिवेशनको अन्तिम दिन आज सभामुख डीपी अर्यालले धेरै समय बैठकमा अनुपस्थित सांसदहरूले दिएको विदाको निवेदन स्वीकृतिका लागि पेश गर्नुभयो। प्रतिनिधि सभा नियमावली 2083 नियमको 213 उपनियम 1 अनुसार लगातार 10 वा 16 भन्दा बढ़ी बैठकमा अनुपस्थित हुने सांसदले विदा स्वीकृत गराउनु पर्ने व्यवस्था छ। सोही नियमको उपनियम 4 सभामुखले विदा स्वीकृतिका लागि पेश गर्नुभएको हो। बैठकले सबै सांसदहरूको विदा स्वीकृति गरेको घोषणा गरेको छ। सभामुखका अनुसार प्रचण्डले अस्पताल भर्ना भएको आफू 24 बैठकमा उपस्थित हुन नसकेको भनेर निवेदन दिनुभएको थियो। संयोजक प्रचण्ड गत जेठमा सामान्य बिरामी परेर मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो। उहाँलाई माइल्ड निमोनिया भएको र रगतमा संक्रमण देखिएको बताइएको थियो। उहाँ 3-4 दिनमा डिस्चार्ज हुनुभएको थियो। ढालपछि सबैभन्दा बढ़ी अनुपस्थितिको विदा योगेश गौचन थकालीले स्वीकृत गराउनु भएको छ। उहाँ 20 बैठकमा अनुपस्थित हुनुहुन्थ्यो।
5: सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ। आज शीतल निवास पुगेर सभामुखले राष्ट्रपतिसँग भेट गर्नुभएको हो। भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन जान लागेको बारे जानकारी गराउनुभयो। सभामुख आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्दै हुनुहुन्छ।
2: राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकृत गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ।
5: निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिनको दायरामा आएको छ। सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको संयोजकत्वमा 9 छानबिन उपसमिति गठन गरेको हो। गत निर्वाचनका बेला प्रहरीको पोसाक शीर्षकमा मात्रै करिब 1 अर्ब रूपियाँ निकासा भएको थियो, तर 1.5 महिनाका लागि नियुक्त प्रहरीलाई कमसल सामग्री दिएको भन्दै शुरूदेखि नै प्रश्न उठ्दै आएको थियो। सांसद खगेन्द्र सुनारले लगातार प्रश्न उठाएपछि तातेको यो मुद्दामा अब उपसमितिले 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
2: विद्यालयका शिक्षकहरू दलका चुनावी सभा र राजनीतिक कार्यक्रममा खुलेआम सक्रिय हुन थालेपछि सरकारले कड़ा कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्न देशभरका 77 शिक्षा विकास तथा समन्वय एकाईहरूलाई कड़ा निर्देशन जारी गरेको छ। भैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लाहरूमा शिक्षकहरू दलका कार्यक्रममा सहभागी भएको भिडियो र समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको थियो। शिक्षा नियमावली 2059 नियम 133 विपरीत दलको राजनीति गर्ने शिक्षकहरूको अब कड़ा पहिचान गरिने भएको छ। मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आचार संहिता उल्लंघन गर्ने त्यस्ता शिक्षकहरूमाथि नियमावली बमोजिम कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाउन निर्देशन दिएको छ।

0: यो 10 महिना बेको का सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याकमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
0: My name is...

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कंग्रेसको 15 महाधिवेशनका क्रममा तड़क भड़क र भौतिक प्रचार प्रसार गर्न नपाइने गरी केन्द्रीय निर्वाचन समितिले कड़ा आचार संहिता जारी गरेको छ। हालै भोटेकोशी लगायत देशका विभिन्न भूभागमा आएको विनाशकारी प्राकृतिक विपदका कारण धेरै जनधनको क्षति भएको र सिंगो देश शोक एवं पुनरुत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेकाले महाधिवेशनलाई मर्यादित, मितव्यायी र अनुशासित बनाउन यो निर्णय गरिएको हो। राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा एक ऐतिहासिक उत्सवका रूपमा सम्पन्न हुन गइरहेको यस महाधिवेशनले पार्टीको नीति निर्माणका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ। विपदको विशेष परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूका लागि साबिकका व्यवस्थाका अतिरिक्त थप कड़ा प्रावधानहरू लागू गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्ति अनुसार विपदपछिको परिस्थितिलाई सम्मान गर्दै जुनसुकै प्रकारका भड़किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्पलेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टास्न वा वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यसैगरी महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सड़क वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न मनाही गरिएको छ।
3: यसै गरी नेपाली कंग्रेसले 15 महाधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको होटल खर्च नबिहोर्ने भएको छ। 18 देखि 21 असोजसम्म हुने महाधिवेशनका क्रममा 7,000 बढ़ी प्रतिनिधिले आफै होटल खर्च बेहोर्नुपर्ने आवास र भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिनुभयो। जिल्लाबाट आएका प्रतिनिधि, जनसम्पर्क समितिका प्रतिनिधि र भातृ संस्थाका प्रतिनिधि आफ्नै खर्चमा बस्नुपर्ने भएको हो। विदेशबाट महाधिवेशनमा भाग लिन आएका पाहुनालाई भने कांग्रेसले आफ्नै खर्चमा राख्ने जनाएको छ। बिहान र दिउँसोको खाना भने पार्टीले नै खुवाउने धमलाले जानकारी दिनुभयो।
2: प्रधान सेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विपदका घटनामा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता तथा व्यावसायिकता एवं सम्पादन गरिएका उदाहरणीय कार्यको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ। जंगी अड्डामा आयोजित 2 दिने प्रीतनापति समन्वयात्मक बैठकको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समेत कुशलतापूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो। बैठकमा हालसम्म सम्पादन भएका कार्यको समीक्षा, वर्तमान परिस्थिति विश्लेषण, विपद प्रति कार्य लगायत समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बलाधिकृत रथीवृन्द लगायत सेनाका उच्च अधिकृतको उपस्थिति रहेको थियो।
3: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास एलपीजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको बताउनु भएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभयो।
2: बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका छन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुस्वास्वारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको 9.9 मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना 4 महिनादेखि ठप्प छ। गत जेठमा आएको बाढ़ीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो। रिडी हाइड्रो पावर लिमिटेडद्वारा प्रबन्धित आयोजनाको बाँधस्थल बालुवा थिग्राउने पोखरी पाइपलाइन र विद्युत गृहमा बाढ़ीले क्षति पुर्याएको छ।
3: काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ किर्तिपुर नगरपालिका 4 बस्ने 41 वर्षीय रामकुमार बुढाथोकी, 23 वर्षीय आयुष बुढाथोकी र 27 वर्षीय सचिन बुढाथोकी छन्। पक्राउ परेका 3 जना विरूद्ध अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा 5 दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: दशैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जड़ा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दशैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहार आज घोषणा गरेको छ। नयाँ घोषणा अनुसार पर्साका लालबाबु शाह कानुलाई 10,00,000 राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रूपियाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो।
3: अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा बढ़ीलाई गिरफ्तार गरेको छ। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ी गिरफ्तार भएको समाचारहरूमा उल्लेख छ। ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले आजबाट आन्दोलन शुरू गरेको छ। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। गिरफ्तार गरिएका विद्यार्थीहरू बाहेक केही विपक्ष

0: पार्टीकी नेताहरू समेत सामेल छन्। बीबीसी हिन्दीको समाचार अनुसार आम आदमी पार्टीकी नेता एवं दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशी, पूर्व मन्त्री सौरभ भारद्वाज लगायत नेता गिरफ्तार भएका छन्। दिल्लीस्थित जन्तर मन्तरबाट राष्ट्रिय जनता दलका सांसद मनोज झालाई पनि प्रहरीले गिरफ्तार गरेको छ। उता भारतीय कम्युनिष्ट नेता एमए बेबी पनि गिरफ्तार भएका छन्।
1: अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामक निकायले बाल यौन शोषण विरूद्धको सुरक्षालाई बलियो बनाउन रोबलक्स र फोर्ट नाइट लगायतका अनलाइन गेमिङ सेवा प्रदायकलाई आह्वान गरेको छ। अस्ट्रेलियाको सेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टले शुक्रबार खेल सेवा प्रदायकले चालेका बाल सुरक्षा उपायमा महत्वपूर्ण भिन्नता देखाउने प्रतिवेदन जारी गर्नुभएको छ।
0: अब खेल खबर। ओमानमा आयोजना हुने आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला दुईका लागि नेपाल क्रिकेट संघ क्यानले आज 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यही असोज 21 गतेदेखि शुरू हुने विश्वकप क्रिकेट लीग दुईमा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। उक्त श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
1: आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अंतिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वत छनौट भइसकेका छन्। भारत, न्यूजील्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वत छनौट भएका छन्। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: संघीय संसदको चालू अधिवेशन आज रातीदेखि अन्त्य हुँदै दुवै सदनका अन्तिम दुई बैठक आज सम्पन्न। सरकार 5 वर्ष टिकाएर देखाउन प्रधानमन्त्रीलाई सांसद मार्फत चुनौती।
1: निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितता छानबिनको दायरामा टेकु अस्पतालको इमर्जेन्सीमा छिरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हातपात गर्ने 3 जना पक्राउ। सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी।
0: कांग्रेसको 15 महाधिवेशनका लागि कड़ा आचार संहिता जारी। भौतिक प्रचारमा पुनरोक, सिंगो देश शोक एवं पुनरुत्थानमा गुज्रिरहेकाले महाधिवेशनलाई मर्यादित बनाइने। महाधिवेशन प्रतिनिधिले होटलको खर्च आफै बेहोर्नुपर्ने।
1: भारतमा प्रदर्शन, जन्तर मन्तरबाट 700 भन्दा बढ़ी गिरफ्तार। अस्ट्रेलियामा अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल सुरक्षा उपाय बलियो बनाउन आग्रह। युरोपेली डिजेल भण्डार उपयोग गर्ने ट्रम्पको संकेत।
0: र आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखलाका लागि क्यानद्वारा 15 सदस्यीय टोलीको घोषणा। 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: साथी खबर निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
4: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
3: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
4: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
3: सरल प्रक्रिया, सुलभ ब्याज दर,
4: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको

0: रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
1: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज राज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणमा नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएनसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपानेले भन्नुभयो,
2: हाम्रो अवरुद्ध भनेको 3 जिल्ला सदरमुकाम बाटो हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटोलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
1: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 का मातहत 250 म्यान पावरलाई

0: पछि 19 र 20 गते हाम्रो असम सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ छलफल सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ
1: जिल्ला प्रहरी के परिसर काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाडौँमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिनुभयो।
2: त्रिशुलीबाट भेत्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
3: 200 मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।

0: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
1: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पूरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफै हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुन सक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुन सक्छ, चार्जहरू बसिरहेको हुन सक्छ अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुन सक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
0: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ तर ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह:
2: निदुरू आइतबारदेखि लिएर यता त्यतापट्टि सड़क खण्ड सुधार गरिसकेको छौ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समय पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
0: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बालबच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढ़ी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईबस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
3: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकै पटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू, चोकरहरू अथवा पिनाहरू, मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेको छु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फालिएको तरकारी फलफूलका केही बोक्राहरू डाँटहरू हुन्छ त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
0: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ: पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई बस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
5: होइन, हरेक हिसाबले चाहिँ त्यो बस्न उपयुक्त छ कि छैन त्यसलाई त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
4: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
0: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नुभएको छ।
5: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो क्या, त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन, त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो पस्नु उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई डोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो यो इभ्याकुएसन सेन्टर राखेर अथवा चाहिँ नि यो यो क्राइटेरियाजहरू पूरा गरेर होइन। अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अवोइडै गर्नु पर्यो होइन, त्यो कुराहरू चाहिँ अब छिटो भन्दा छिटो गर्नुपर्छ।
8: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ या कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलि बढी सुरक्षित हुन सक्ला?
5: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन। अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन, बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर राख्नुपर्ने हुन्छ होला होइन। अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ, किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त, त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
8: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार पुनर् रेस्क्यूकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन, त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ। यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन, यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ प्राविधिक रूपमा?
5: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नुभयो नि? अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा, ब्रिज त खोलामै बनाउनु पर्यो होइन। अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढीले
8: बगाएको छ,
5: त्यो पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन। अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटर गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था छ नि त होइन। भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
8: संरचनाको मोडल चेन्ज गर्नुपर्ने,
5: रिथिङ चेन्ज भन्दा पनि रिथिङ गर्नुपर्यो। अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने हो नि त स्पिड, अहिले पनि त्यस्तै छ होइन, जोन 1, 2, 3। अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
8: होइन,
5: भनिसकेपछि अब चितवन
8: गति र त्यसको जुन फोर्स होइन, त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै गयो।
5: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन। अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो त। अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो, अनि अब पियरहरू नराख्ने कि, बिचमा पिलरहरू नराख्ने कि, अब
8: म त्यही कुरा जोड्दै थिएँ। अब रसुवा, नुवाकोट र धादिङ भोटेकोसी बाढी पछिको सिकाइ एउटा ठाउँमा छ होइन, अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त। भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउने
5: त्यही, अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन।
4: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ। वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले रातिको ठिक 8 बज्यो।

0: पानी स्वस्थ जीवन को आधार। हिमालयज ऑन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधिबाट प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 व हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संघीय संसदको वर्षे अधिवेशन अन्त्य हुँदा सत्तापक्ष र विपक्षीले समीक्षा सुनाएका छन्। आज राति 12 बजेदेखि लागू हुने गरी सरकारले अधिवेशन अन्त्य गरेको छ। दिउँसो बसेको प्रतिनिधि सभाको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संसदीय बजेट अधिवेशन कानून निर्माण र जनजीविकाका सवालमा केन्द्रित रहेको दावी गर्नुभयो। संसद भवन परिसरबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले कानून निर्माणका कार्यमा संसदले इमानदार प्रयास गरेको र समितिगत रूपमा पनि ठोस उपलब्धि हासिल भएको दावी गर्नुभयो।
2: आज समग्रमा भन्नुपर्दा कानून निर्माणको पक्षमा जनताका आवाजहरू सदनमा उठाउने पक्षमा नयाँ मान्यजीहरू धेरै मान्यजीहरू नयाँ हुनुहुन्छ। नयाँ भइकन पनि त्यो एउटा मेहनत गर्ने शैली मेहनत गरेर सदनमा प्रस्तुत हुनुभयो जुन राम्रो छ।
1: कानून मन्त्री सोभिता गौतमले 166 वटा नयाँ कानून ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो। सोही अनुसार आफू सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो जिम्मेवारीमा आएका 3 वटै विधेयकहरूलाई समयमै टुंगो लगाएको जानकारी उहाँले दिनुभयो। विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी

0: का वाचा पूरा गर्न सरकार
1: देशभक्तिको उद्घोष बनोस्, दरिद्रता माथि समृद्धिको जीत होस्, बर्बरता माथि मानव सभ्यताको गीत होस्।
0: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्षे अधिवेशन सकिदा आफू रित्तो हात फर्कन लागेको बताउनुभयो। भोजपुरबाट निर्वाचित सांसद राईले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो।
2: आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किदिछु भनेर भन्नुपर्ने बाध्यता छ। उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढंगबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारको जोड बलमा निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा भएको भनिएको अनियमिततावारे छानबिन गर्न समिति गठन भएको छ। आज सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले समिति नबनाई नहुने अडान राखेपछि सत्तारूढ़ दल राष्ट्रपाकै सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्य अध्ययन उपसमिति गठन गरिएको हो। उपसमितिमा सांसद ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। उपसमितिलाई दुई महिनाभित्र पोशाक खरिद अनियमितता सम्बन्धी उजुरीको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। बैठकमा छानबिन वा अध्ययन कुन समिति बनाउने भन्नेबारे सांसदहरूबीच केही बेर चर्खा चर्की परेको थियो। विपक्षी दलका सांसदले व्यक्ति केन्द्रित नहुन भनेपछि सांसद सुनारले कसैलाई फसाउन समिति बनाउन नभनेको दावी गर्नुभयो।
4: कसैलाई फसाउने, लडाउने, घृणाउने केही पनि होइन। कसको इन्ट्रेस्ट के हो हामीले पनि राम्रोसँग बुझेका छौँ। कसलाई कसको साथ जोगाउनु पर्नेछ जोगाउने, कसलाई डुबाउनु पर्नेछ डुबाउने, हामी कसलाई जोगाउने फसाउने भनेको होइन। सत्य तथ्य अध्ययन गर्नु पर्यो, त्यसबारे जनताले बुझ्नु पर्यो। प्रहरी संगठनभित्रका सिपाही हल्दार ती हाम्रा घरका छन्, हाम्रा थरका छन्। ती हिजका ती म्यादी प्रहरीहरू कोही आइजी साहबका छोराछोरी थिएनन्। यहाँका गरिबहरू, यहाँका निमुखाहरू गर्भमा पिठोमा बच्चा बोकेर आएका थिए। तिनको न्यायको कुरा गरेको हामी
0: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आउँदो असोज 19 गते सोमबार उम्मेद्वारी दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज 19 गते दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेद्वारी दर्ताको समय तोकिएको छ। यसपटकको महाधिवेशनमा डिजिटल माध्यमबाट मात्र प्रचार प्रसार गर्न पाइने गरी तड़क भड़क र भौतिक प्रचारमा पूर्ण रोक लगाइएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार देशको शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै ब्यानर, पोस्टर र सांस्कृतिक झाँकी सहितको भड़किलो प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो। यस महाधिवेशनमा निर्वाचन अघि विधान संशोधन मस्यौदामाथि पनि छलफल गरिनेछ।
5: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरू छलफल

0: छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ।
1: प्रवक्ता चालिसेका अनुसार यस महाधिवेशनमा इतिहासकै सबैभन्दा धेरै करिब 7,700 प्रतिनिधि सहभागी हुनेछन्।
0: विशेष गरेर केन्द्रीय निर्वाचन समितिले हामीलाई दिएको जानकारी अनुसार यो महाधिवेशनमा 7,700 एप्रोक्सिमेटली प्रतिनिधिहरू भाग लिने सहभागी हुने सम्भाव सम्मान गरिएको छ र नेपाली कंग्रेसको इतिहासमा यति ठूलो संख्या यो पहिलो पटक हो।
1: महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान दिउँसो र बेलुकीको खाना भेरकुटी मण्डपमा व्यवस्था मिलाए पनि बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्नेछ। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको कंग्रेसले जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा पक्राउ परेका दुर्गा प्रसाई विरूद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेश गर्ने गरी अदालतले थप एक दिन हिरासतमा राख्न अनुमति दिएको छ। आज काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश अरणेश्वरी घिमिरेको विश्वासले प्रहरीलाई सोमबारभित्रै अनुसन्धान प्रतिवेदन बुझाउन आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाको उसरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई असोज 12 गते पक्राउ गरेको थियो। प्रसाईले युथ मार्फत सांसद खतिवड़ा विरूद्ध अपमानजनक टिप्पणी गरेको आरोप छ।
3: सल्यानमा स्क्रब टाइफसको प्रकोप फैलिएको छ। 400 भन्दा बढ़ी मानिस संक्रमित हुनुका साथै एकजनाको मृत्यु भएपछि एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विशेषज्ञ टोली अध्ययनका लागि प्रभावित क्षेत्र पुगेको छ। हिजो एकै दिन 49 नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले डाक्टर गोकर्ण दाहाल र डाक्टर हेमराज पाण्डे नेतृत्वको टोलीलाई अध्ययनका लागि रोकथामका लागि सल्यान पठाएको हो। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाभर हालसम्म 2200 भन्दा बढ़ीको परीक्षण गर्दा 413 जनामा संक्रमण पुष्टि भइसकेको छ। सत्रेश्वर गाउँपालिकामा संक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने सोही गाउँपालिका सबैभन्दा बढ़ी प्रभावित बनेको छ। यो रोग हाल देशका 74 जिल्लामा फैलदा 9923 जना संक्रमित भएका छन्। त्यसमध्ये लुम्बिनीमा सबैभन्दा बढ़ी 697 र सुदूरपश्चिममा 651 जना देखिएका छन्। सबैभन्दा कम मध्य प्रदेशमा संक्रमण देखिएको छ।
4: दशैं तिहार जस्ता मुख्य चाड पर्व नजिकिँदै गर्दा बजारमा खाना पकाउने ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको अचाकले मूल्य वृद्धिले आम सर्वसाधारणको चूलो बाल्न धौधौ परेको छ। बजारमा ग्यास लिन उपभोक्ता दिनभर लाइन बस्न बाध्य छन् भने दाल चामल चिनी खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। चामल जिरा मसिनोको डेढ़ महिना अघि बोराको 2200 पर्नेमा अहिले 2600 पुगेको छ। खाने तेल सनफ्लावर 280 पाइँदै आएकोमा अहिले बजारमा 300 पुगेको छ। चिनी प्रति केजी 140 पुगेको छ। अन्य अत्यावश्यक वस्तुहरूको पनि मूल्य वृद्धि भएको छ। यो मूल्य वृद्धिको प्रत्यक्ष असर भने आम सर्वसाधारणको चूलोमा पुगेको छ। राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले बजार अनुगमनमा सरकारको उपस्थिति न्यून रहेको आरोप लगाउनु भएको छ। यस्तै संसदमा पनि सांसदहरूले आकाशिदो मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। सरकारले भने चाडपर्वका बेला हुन सक्ने कालोबजारी र अनियन्त्रित मूल्य वृद्धि रोक्न अनुगमन तथा नियन्त्रणकारी निकायहरूलाई बजारमा परिचालन गरेको दावी गरेको छ। आज सिंहदरबारमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हेमराज अरियालले चाडपर्वमा हुन सक्ने कालोबजारी र अनियन्त्रित मूल्य वृद्धि रोक्न सरकारी निकायहरूलाई पूर्ण रूपमा बजारमा परिचालन गरिएको दावी गर्नुभयो।
3: अविराल वर्षाका कारण पहिरो गएर अवरूद्ध भएको कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डमा आजदेखि साना सवारी साधन सञ्चालनमा आएका छन्। हिल्सा सिमकोट सड़क आयोजनाको निरन्तर प्रयासपछि सुर्खेत र नेपालगंजबाट आएका गाड़ीहरू सदरमुकाम सिमकोटसम्म पुग्न सक्ने भएका हुन्। सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार पहिरो सफा गरेर बाटोमा रोकिएका यात्रु र साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ भने ठूला गाड़ी सञ्चालनका लागि काम भइरहेको छ। यद्यपि सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सड़क भने अझै ठप्प छ। उक्त खण्ड र अन्य ग्रामीण सड़क खुलाउन स्थानीय तह तथा आयोजनाले मेसिन र जनशक्ति परिचालन गरेको छ। करिडोर खुल्ला भएसँगै हुम्लामा खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानीमा राहत पुगेको छ।
4: लगातार 3 महिनादेखि ठप्प बनेको बाजुराको मार्थडी कोल्टी सड़क सञ्चालनमा आएको छ। असार दोस्रो सातादेखि पहिरो र खोलामा पानीको बहाव बढ़ेपछि अवरूद्ध बनेको सड़क मरमतपछि संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। सड़क संचालनमा आएसँगै किसानलाई राहत मिलेको छ। दाजुराको पान्दु सैन लगायत माथिल्लो क्षेत्रका किसानले गाड़ी मार्फत नै सदरमुकाम मार्तडीसम्म स्याउ ढुवानी गर्न थालेका छन।
3: कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले कटान गरी क्षति पुर्याएपछि म्याग्दीको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको परीक्षण उत्पादन रोकिएको छ। अविरल वर्षापछिको बाढ़ीले रघुगंगा गाउँपालिका स्थित आयोजनाको विद्युत गृहबाट पानी बगाउने टेल रेस डग पहुँच मार्ग र सड़क खण्ड बगाएपछि संचालनमा आएको एक साता नबित्दै उत्पादन बन्द भएको हो। आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार स्विच यार्ड र ट्रान्सफर्मर कटानको उच्च जोखिममा परेका छन्। यस्तै बाढ़ीले दाना कुस्मा 220 केबी प्रसारण लाइनका तीनवटा टावर ढलेपछि मिस्त्री खोला निलगिरी र घलेम्दी सहित करिब 162 मेगावाट विद्युतको केन्द्रीय प्रसारण लाइनसँगको सम्पर्क विच्छेद भएको छ। नेपाल विद्युत प्राधिकरणले पोखरा ग्रिड महाशाखाका प्राविधिकहरू खटाएर क्षतिग्रस्त प्रसारण लाइनको निरीक्षण र वैकल्पिक उपायको खोजी थालेको जनाएको छ।
4: घर निर्माणको नक्सा पास तथा स्वीकृति मिलाइदिने वाहनामा सेवाग्राहीसँग घुस लिने कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्की सहित तीनजना विरूद्ध मुद्दा दायर भएको छ। 2,08,000 रूपियाँ घुस लिएको आरोपमा अख्तियार र दुरूपयोग अनुसन्धान आयोगले नगरपालिकाकी भवन निर्माण शाखा प्रमुख इन्जिनियर कार्की, बिचौलिया आसमा कार्की र आशिष पौडेल विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा कुल 2,08,000 रूपियाँ घुस रकम असुलेको पुष्टि भएपछि अख्तियारले इन्जिनियर कार्की विरूद्ध बिगो बमोजिम कैद र जरिवानाको माग दावी गरेको छ। यस्तै घुस रकम लिन सघाउने मतियाका रूपमा आस्ना कार्की र आशिष पौडेल विरूद्ध पनि मुख्य कसूरदार सरहने सजायको माग दावी गरिएको छ।
3: आउँदै गरेको दशैं तथा तिहार पर्वलाई लक्षित बनाउन जिल्ला प्रहरी परिसर काठमाण्डुले विशेष सुरक्षा योजना लागू गर्दै नागरिकका लागि 13 बुँदे सुरक्षा सुझाव जारी गरेको छ। पर्वका बेला हुन सक्ने चोरी, ठगी, लुटपाट तथा अवांछित गतिविधि नियन्त्रण गर्न काठमाण्डुमा 3,500 भन्दा बढ़ी वर्दी र सादा पोशाकमा प्रहरी परिचालन गरिने भएको छ। प्रहरी परीक्षक दानबहादुर थापाका अनुसार उपत्यका मुख्य नाकाहरूमा तालिम प्राप्त कुकुरबाट जाँच, सीसीटीभी निगरानी र 90 भन्दा बढ़ी स्थानमा 24 घण्टा टोली तैनात रहनेछन्। घर छाडेर जाने नागरिकलाई बहुमूल्य करगहना र नगद बैंकको लकरमा राख्न, झ्याल ढोका राम्ररी बन्द गरेर छिमेकी वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ। साथै अनलाइन किनमेल गर्दा लोभ लाग्दा अफर र नक्कली टिकटको प्रलोभनमा नपर्न पनि प्रहरीले सचेत गराएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ग्यास आपूर्तिमा आउने सम्भावित संकट र अभावलाई ध्यानमा राख्दै सरकारले नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आउटलेटबाट पनि एलपीजी ग्यास बिक्री वितरण गराउने तयारी अघि बढ़ाएको छ। संसदीय विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले आपतकालीन समयमा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो।
3: छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकलाई पनि अन्य चिकित्सक सरह प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरिएको भन्दै आपत्ति जनाएको छ। संघका अनुसार नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका 2071 बमोजिम करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीले शुरू तलब स्केल बराबरको तलब स्थानीय भत्ता लगायत अन्य सुविधाहरू पाउनु पर्ने स्पष्ट व्यवस्था छ तर हालसम्म सरकारी स्वास्थ्य संस्थामा कार्यरत यी चिकित्सकलाई प्रोत्साहन भत्ता नदिइएको भन्दै संघले आपत्ति जनाएको छ।
4: भारतको धौली गंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धारचुला स्थित परियोजनाको बाँधमा सिल्ट सफाई गर्नका लागि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म बाँधको ढोका खोलिन लागेकाले महाकाली नदीमा जलस्तर बढ़ने जोखिम रहेको छ। प्रशासनले 48 घण्टासम्म नदीमा पानीको बहाव उच्च हुन सक्ने भन्दै तटीय क्षेत्रका स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन र नदी किनार आसपास नजान आग्रह गरेको छ।
3: करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1 देखि 15 गतेसम्मको उपहार योजना आज घोषणा भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास प्रतिनिधि सभा सदस्य द्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्। वर्षाका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ।
4: नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचकमा आज गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्सी परिसूचक 11.90 अंकले घटेर 2587.25 बिन्दुमा बन्द भएको छ। कारोबारमा आएका कम्पनी मध्ये अधिकांशको शेयर मूल्यमा गिरावट आउँदा आज बजार रातामै देखिएको छ। 61 वटा कम्पनीको मूल्य बढ़दा 207 वटा कम्पनीको शेयर मूल्य घटेको छ भने 11 वटा कम्पनीको मूल्य स्थिर रह्यो। दिनभरिमा 1,19,12,000 बढ़ी कित्ता शेयर किनबेच हुँदा 4,29,00,00,00 रूपियाँ बराबरको कारोबार भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टी सीजेपी सहित विपक्षी दल र विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। दिल्लीमा आज भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्। मुम्बईको शिवाजी पार्कमा पनि सीजेपीले ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ। प्रहरीले अनुमति नदिएपछि ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए। त्यहाँ ठूलो संख्यामा प्रहरी र सुरक्षा बल परिचालन गरिएको थियो। ज्ञानेश कुमारमाथि भारतीय जनता पार्टी भाजपा नेतृत्वको नरेन्द्र मोदी सरकारको पक्षमा काम गरेको आरोप लाग्दै आएको छ। यही विषयलाई लिएर सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो। भारतको निर्वाचन आयोगले भने मतदाता नामावलीबाट छुटेका योग्य मतदातालाई पुनः समेट्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। हालै मतदाता नामावलीको पुनरावलोकनका नाममा गरिएको स्पेशल इन्टेन्सिभ रिभिजन सीटका क्रममा नाम हटाइएका व्यक्तिको पहिचान गरी पुनः नाम दर्ता गर्न आयोगले निर्देशन दिएको हो। सत्तारूढ़ भारतीय जनता पार्टी भाजपालाई फाइदा हुने गरी अरू दलका मतदाताको नाम कटाइएको भनेर चौतर्फी विरोध भएको बेला आयोगले यस्तो निर्णय गरेको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो, जसमा सन्दीप सहित आशिष शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप झोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर 7 ओमानमा हुन लागेको लीग टूको यो अन्तिम श्रृंखला हो। लीग टूमा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। हालसम्म 62 खेल खेलेको नेपालले 11 मात्रै जितेको छ। 19 खेल हारेकाले नेपाल शीर्ष 4 पर्न ओमानमा हुने खेल जित्नै पर्ने दबावमा छ। नेपालको हालसम्म 24 अंक मात्रै छ। यो श्रृंखलामा नेपालले शीर्ष 4 स्थान बनाउन नसके विश्वकप छनौट खेल्नका लागि प्ले अफ खेल्नुपर्नेछ।
3: आगामी वर्ष हुने आईसीसी पुरूष एक दिवसीय विश्वकपको छनौट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार छनौट प्रतियोगितामा आगामी फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकप छनौटमा 10 टोली रहनेछन्। यसमा एक दिवसीय वरियताका 2 पूर्ण सदस्य राष्ट्र, लीग 2 क्रिकेटका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्ले अफबाट आउने 4 टोलीले प्रतिस्पर्धा गर्नेछन्। हालसम्म 5 टोलीले छनौट खेल्ने पक्का भइसकेको छ। आईसीसी वरियताबाट आयरल्याण्ड र वेस्ट इण्डिज तथा आईसीसी क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्ड्स र स्कटल्याण्ड र अमेरिकाले छनौटमा स्थान पक्का गरिसकेका छन्। विश्वकप छनौट प्ले अफमा लीग 2 पुछारका 4 टोली र च्यालेन्ज लीगबाट आउने शीर्ष 4 टोली बीच प्रतिस्पर्धा हुनेछ। त्यहाँबाट शीर्ष 4 टोलीले विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउनेछन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: वर्षीय अधिवेशन उपलब्धिमूलक भएको सत्ता पक्षको दावी, विपक्षीद्वारा अस्वीकार, म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न समिति गठन।
3: बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिदो, सर्वसाधारण मारमा बजार अनुगमनलाई चुस्त बनाएको सरकारको दावी।
4: सल्यानमा स्क्रब ट्राइफसको प्रकोप, विशेषज्ञको टोली खटाइयो, पहिरो पछाएपछि हुम्ला जोड्ने मुख्य करिडोर सञ्चालन, हिल्सा खण्ड अझै ठप्प।
3: मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा सीजेपीको प्रदर्शन, 700 बढ़ी पक्राउ, मतदाता नामावलीबाट छुटेका मतदातालाई पुनः समेट्ने आयोगको निर्णय।
4: र विश्वकप लीग टू क्रिकेटका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा, एक दिवसीय विश्वकप छनौट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियामा हुने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको आशा र विश्वास लिएका छौँ।
0: र मोदीसँगको फोन वार्तामा फ्लाई दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी प्यारिसमा कम्तीमा तीनवटा शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड़काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्द भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाई दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढ़ाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेड़खानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सल्युसन भनेको चाहिँ ग्यासै बढी ल्याएर हो कि यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गर्ने हो। तीन दिनमा यो वर्ष नभइदिया भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयन बारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बीचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिरी नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि यो महिनामा पनि करिब 55,000-60,000 बीचमा आउने देखिन्छ। ग्यास बजार सहज भइसकेपछि यही 60,000 ल्याउनु नपर्ने स्थिति चाहिँ हुन जान्छ।
0: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौं। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौं।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसंग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानीतर्फको सड़कको अवस्था सहज छ, त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं।
5: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सड़क विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टीमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनीतिक प्रयास जारी रहेका छौँ पाउने।
0: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
5: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिने अनुरोध गरेका छौँ हामीले।
0: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
5: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ, वर्षौं अगाडिदेखि नै जब बर्सातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फेजाइल छ, त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्।
0: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
5: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका चाहिँ डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौ।
0: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
5: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौं र त्यही खालको हामीले आशा र विश्वास लिएका छौं।
0: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुङ्गे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
6: भेदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
7: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
6: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
8: भएको सामान डिफ्रीदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो यसो पन्छ।
6: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डङ्गुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
9: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट सुरु गरे हो यो सामानहरू अलिअलि केही जोडिएछ कि भन्ने आशा छ।
6: बाढीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशा आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय घाइते भए पनि अन्य घाइते भए पनि कटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ घाइते पाइलट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: क्याप्टन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। 2.5 घण्टाको उडानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एको रात मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 PM

0: भाई भाई भाई सामान पुराने अनि आइहाल है अरु सामान पनि पुराउनु छ।
1: मार्बल को पाइप जलन गरेको घरलाई पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिला।
2: यो
0: ओ मन्दै नमस्कार।
2: अनि कर्सर बेच्न छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: जीवन भरको।
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाई निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com मा।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 10 p.m.

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के सारा हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier. पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार. हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा. अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ. थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ. फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्.

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 0154523, मोबाइल 98510600609।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाठमा हुनेछौं।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला, विज्ञ सहितको छलफल गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौं।
1: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ी गएको एक महिना बितिसकेको छ। सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनप्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ।
0: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन्। फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन। अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्। भोटेकोशी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुन्नु।
2: भोटेकोशी रसुवा बाढीको त हामीसँग दर्दनाक चित्र नै अगाडि छ। यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौं, यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन्। एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौं या चाहिँ हिमपहिरो बाट उत्पन्न भएको बाढी, जसको लिड टाइम, सूचना थापाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो। 8:40-45 जब हामीले यो सूचना थापायौं, हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9:04 चाहिँ एसएमएस पुस गर्ने मौका पायौं तल्लो तटीय क्षेत्रमा। त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ हावा आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो। हालांकि हामीले सूचना पनि सम्प्रेषण गर्यौं र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा, खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ। र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8-11 भयौं, जसमा चाहिँ यो बंगालको खाड़ीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो। त्यसको लागि चाहिँ हामीलाई केही बढी समय थियो। 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौं। 3 गते, 4 गते, 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए। बाढ़ी पूर्वान महाशाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं। केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं। सायद त्यसको कारणले पनि हुनसक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो, हुन त भयो, दुःखद घटनाहरू केही पनि भए। खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 नै उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ। होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ, खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ। त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौं। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। हामीले जारी गरेर एउटा एडक बेसिस जस्तो गरेर चलाइचिरहेको छौँ अहिले होइन, यस्तोमा यस्तो गर्ने भनेर। तर त्यो चाहिँ मेरो विचारमा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ, पुलभरि मान्छे चाहिँ बसिरहेछ, त्यो त खतराको त सबैभन्दा ठुलो चिज त त्यही भइदिने होइन। अरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन्ड हुनु पर्यो के।
1: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली।
3: कम्तीमा पनि सन् 2008 कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू बेहोर्यौं, जो मौसम वा जल वा मौसम जन्य चाहिँ विपद थियो। र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौं र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड अहिले देखिएको छ, त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी, पटक पनि बढ्नेवाला छ र परिमाण पनि त्यसको चाहिँ ठूलो हुन्छ। त अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै, हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ। तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ। कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेकोशी बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन, त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेका जस्तो देखिन्छ। सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट, ओरेन्ज अलर्ट, रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेका छ त्यो हामीले गरिरहेका छौँ। तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको प्र्याक्टिस छ त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ, भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ भने। अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ, हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन। हामीले एसएमएस पुस गर्यो, थाहा पाएको विदिन 10 पुस गरेको, तर 10 बाढीले 10 भन्दा बढी ट्राभल गरिसकेको थियो, डिस्ट्रोय गरिसकेको थियो। भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा, त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मोनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोशी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता चाहिँ देखिन्छ। र सँगै यो विपदको लागि चीन, नेपाल र भारत, नेपाल र भारतको बीचमा केही हदसम्म हाम्रो पुरानो सम्झौताहरू छन् काम गरिरहेको छ, तर चीनसँगको समन्वयलाई चाहिँ एकदमै थप प्रभावकारी बनाउनु पर्ने र त्यसमा दुई देशीय सम्झौतामा पुग्नुपर्ने पनि एउटा ठूलो खाँचो चाहिँ देखिया छ।
0: सरकारले बेपत्ता नागरिकको विवरण स्थानीय तह र जिल्ला प्रशासन मार्फत प्रमाणीकरण गर्ने तथा विशेष कार्यविधि मार्फत राहत र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। बाढ़ीबाट घरबार गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकार बीचको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता औंलाउँदै आएका छन्। बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकार बीच पनि समन्वय आवश्यकता हुन्छ।
1: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोशी बाढ़ीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ? विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं।
4: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकाली श्रेष्ठ। भण्डारण गरिने खालको अथवा जल भण्डार अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौँ त्यो 14-15 चाहिँ विद्युत क्रियाहरू त्यहाँ बनिरहेको रहेछ। त्यसबाट अब थप चाहिँ हिम पहिरो पनि आउनु, त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन, त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो, स्पिड झन् बढ्दै गयो। त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी यो नियन्त्रणमा के हुनु पर्दोरहेछ भन्दाखेरि यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनु पर्छ एउटा नम्बर। अर्को भनेको त्यहाँ क्षति भयो, बालीको क्षति, बसोबासको क्षति, मानव क्षति, अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ। लाखौं चाहिँ जग्गा जमिन क्षति भयो, बाली क्षति भयो, मानव क्षति भयो, त्यो सबै कुरा भयो। अर्को भनेको टनेला बनाइन्छ, त्यो टनेलाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
5: निकाय संस्थान प्रशासन यो कोअर्डिनेटेड भएन कि बाढीको त चाहिँ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउने भन्ने कुरा, अनि पहिरोको चाहिँ सकिन्छ कि सकिने एउटा त्यो टनेलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
6: म सुजन सुवेदी, म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले तीन दिनसम्मको पूर्वानुमान गर्छौँ होइन, तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो। तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर सात दिनको भन्नुभयो, हामीले त सब सिजनलमा जानु छ, हामीले सिजनलमा जानु छ, त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन, यी कुराहरू अझ छन्। र अर्को कुरो कानुनी रूपमा कुरा गर्नुपर्छ, जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो। अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भन्ने, हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब, जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ, हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको, जस्तै यो दिम न त भन्ने छ, त्यो तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर

0: सूर्यबहादुर थापा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड त्यसको केन्द्रीय अध्यक्ष, यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार ऐन 2039 थियो, त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो सरकारलाई बुझाउनलाई, मान्यजीहरूलाई बुझाउनलाई, र बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर जुन चाहिँ 74 आयो होइन, 74 आयो, र हामीले त्यही बेलादेखि भनेको थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ, गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन, एउटा छुट्टै युनिट चाहियो, नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस्। अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्न त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा नि प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्योसँगको अन्डरगर भयो भने सबैलाई कोर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
1: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेको छ, नेपाल सरकारले जे गरिरहेछ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ त्यो तर आफ्नै क्षमता अभिवृद्धि पनि इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज संस्था राखियो तर अलिक सेन्ट्रलाइज छ। तीन तहको सरकारको लागि बागमती प्रदेश प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बीचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्न पर्ने अटोमेटिक बस्न पर्ने किसिमको कानूनहरू हामीसँग।
2: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकार्यका मुख्य प्रावधानहरू, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076मा आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रवाह गर्ने प्रणालीको विकास तथा संचालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम, पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
2: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानिने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
4: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेषत रसुवाको भोटे कोशी विनाशकारी बाढ़ीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकार्यका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महजी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदजीहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरितो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनुको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
5: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिएको छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको, अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिरहेको छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो, कतिको डेथ भएको थियो भने कन्फर्म हुन्छ। त्यो बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यदि धेरै जिल्लाका